0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
0: बिहान 10 बजेदेखि चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मुनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
2: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
3: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
2: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
3: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
2: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
3: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।

0: 102.2 MHz. Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ। यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल असार 9 गते मंगलबार, सन 2026 जून 23 तारीक जेठ शुक्ल पक्षको नवमी तिथि।
3: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
1: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरूबाट।
2: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
1: राष्ट्रपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड।
2: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशी नै विद्यार्थीको संख्या बढ़दो, पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशी नपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
4: पढ़ाई अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू, मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला।
1: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
2: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: काया कैरनमा अब खबरको सिलसिला। आजका सबै जसो पत्र पत्रिकाले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पक्राउ परेको विषय, त्यसै गरी पासपोर्ट छपाई प्रकरणमा 2 नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर भएका खबरलाई प्राथमिकताका साथ छापेका छन्। शुरूमा पूर्व अर्थमन्त्री पौडेल पक्राउ परेको खबर। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। भट्टको व्यवसायलाई लाभ पुर्याउने गरी काम गरेको देखिएको छ, त्यो काम गरेको भन्ने विषयमा विभिन्न पक्षको बयानबाट पनि खुल्न आएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीले भनेका छन्, पूर्व अर्थमन्त्री पौडेलले एउटा व्यापारीलाई कुनै एक कम्पनीको शेयर भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको देखिन्छ, त्यसबापत मलाई के लाभ हुन्छ भन्ने व्यापारीको प्रश्नमा पूर्व अर्थमन्त्री पौडेलले चारवटा फाइदा हुने काम गरिदिन्छु भनेका रहेछन्। त्यसमध्ये केही काम पौडेल अर्थमन्त्री भएका बेला गरिएको रहेछ, केही पूरा नभएको भन्ने बयान नै छ। त्यसका आधारमा उहाँमाथि अनुसन्धान गर्न पक्राउ गरिएको हो। पूर्व अर्थमन्त्री पौडेलले विभिन्न व्यक्तिको नाममा केही सम्पत्ति पार्किङ पनि गरेको हुन सक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीले गरेका छन्। भट्टको कम्पनीलाई सस्तोमा शेयर प्राप्ति, त्यस बापत अर्थमन्त्रीको तहबाट लाभ दिलाउने काम र केही लेनदेन बाँकी नै रहँदा नवयुवाको पछिल्लो आन्दोलन भएको देखिन्छ, ती अधिकारीले भनेका छन्। त्यसका आधारमा उहाँलाई पक्राउ गरी अनुसन्धान पूरा गरिनेछ। पौडेलले एक व्यापारीलाई कम्पनीको शेयर दीपक भट्टको कम्पनीलाई सस्तोमा बेच्न दवाब दिएको आरोप रहेको छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच पासपोर्ट छपाई सम्बन्धी ठेक्कामा 10,13,04,61,477 रूपियाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले 16 जना व्यक्ति र 2 कम्पनीलाई प्रतिवादी बनाएको छ। महानिर्देशक अर्याललाई प्रमुख प्रतिवादी बनाएको अख्तियारले राहदानी विभागकै सूचना प्रविधि तर्फका निर्देशक सुनिल कुमार केसी तथा तत्कालीन निर्देशक द्वय शत्रुधन प्रसाद शर्मा पोखरेल र रविन्द्र राज भण्डारीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा लगायतमाथि अलग्गै अनुसन्धान हुने जनाएको छ। नयाँ ठेक्का प्रक्रिया गर्दा भ्रष्टाचार जन्य कार्य गरे गराएको हुन सक्ने देखिएको भन्दै अनुसन्धानका क्रममा उहाँलाई म्याद तामेल गरिएको थियो। उहाँसहित त्यसमा संलग्न केही कर्मचारी समेतको हकमा थप अनुसन्धान गर्नुपर्ने र मिसिल खड़ा गर्नुपर्ने देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। फरक विषय बर्दात प्रतिवादी र प्रकृति भएका छुट्टै अनुसन्धान अभियोजन गर्ने भन्ने विशेष अदालतको फैसलाको नजिर उल्लेख गर्दै अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री आर्जुबारे अलग अनुसन्धान हुने भनेको हो। हाल पूर्व प्रधानमन्त्री समेत रहेका श्रीमान शेरबहादुर देउवा सहित हङकङमा रहनुभएकी आर्जुलाई यसअघि नै अख्तियारले बयानमा बोलाइसकेको छ। 3 दिनभित्र उपस्थित हुन भन्दै गएको मंगलबार उहाँको बुढा नीलकण्ठ स्थित घरमा सूचना नै टाँस भएको थियो, तर आर्जु अहिलेसम्म उपस्थित हुनुभएको छैन। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा हिजो बन्द सत्र शुरू हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको र नहुने दावी गरे पनि प्रतिनिधि विभाग टुंगो लाग्न नसक्दा हिजो बिहान 9 बजेदेखि शुरू हुने भनिएको बन्द सत्र आज बिहानसम्मका लागि स्थगित गरिएको हो। महाधिवेशन प्रतिनिधि बन्द सत्र शुरू हुने प्रतीक्षामा दिनभर बसिरहे, तर महाधिवेशन प्रतिनिधिको नामावली रूजु तथा प्रतिनिधि परिचय पत्र छपाई र वितरणमा अपेक्षा भन्दा बढ़ी समय लागेकाले कार्यक्रम सारिएको पार्टी प्रवक्ता मनिष शाहले जानकारी दिनुभयो। प्रतिनिधिहरूको विवरण प्रमाणीकरण र कार्ड तयारी काम नसकिएकाले बन्द सत्र आजबाट शुरू गरिने जानकारी दिँदै वहाँले भन्नुभयो, प्रदेशबाट प्राप्त प्रतिनिधिहरूको नामावली रुजु गर्ने तथा कार्ड छपाई गर्न सोचेभन्दा बढ़ी समय लागेकाले बन्द सत्र हिजो शुरू हुन सकिएन। आन्तरिक विवादका कारण मध्य प्रदेश सहितका केही जिल्लामा अधिवेशन नहुँदा प्रतिनिधि टुंगो लाग्न सकेको छैन। रासोपाले हिजो विधान सहितको सबै प्रतिवेदनबद्ध सत्रमा पेश गर्दै निर्वाचन प्रक्रिया पनि अघि बढ़ाउने जनाएको थियो। बन्द सत्र नभए पनि केन्द्रीय समितिमा पर्न चाहनेले प्रतिनिधि समक्ष उम्मेद्वारी प्रस्तुत गरिरहेका छन्। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले हतारमा कार्यक्रम सम्पन्न गर्नुभन्दा कुनै प्रतिनिधि नछुट्ने सुनिश्चितताका साथ प्रक्रिया अघि बढ़ाउन खोज्दा बन्द सत्र एक दिन पर सारिएको बताउनुभयो। महाधिवेशन प्रतिनिधिहरूले पार्टीले आम नागरिकका समस्या, रोजगारी, किसानका मुद्दा तथा संगठनात्मक एकतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नागरिकमा खबर छ।
1: सरकारले सम्पत्ति शुद्धिकरण निवारणमा गरेको पहल कमजोर बन्दा नेपाललाई एफएटीएफको ग्रेलिस्टबाट निस्कन गाह्रो परेको छ। फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफका अनुसार यसपटक पनि नेपाल ग्रेलिस्टमा यथावत छ। एसिया पेसिफिक ग्रुप एपीजीले नेपालका लागि औल्याएका कमी कमजोरीमा सरकारले सुधार गर्न सकिरहेको छैन। पछिल्लो पटक पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रुपको बैठकले नेपाललाई पुनः ग्रेलिस्टमा यथावत राखेको हो। यसअघि एपीजीले तेस्रो पल्ट गरेको मूल्यांकनमा सुधारको चित्तबुद्ध आधार नपाएका कारण नेपाललाई ग्रेलिस्टमा राखेको थियो। उसका अनुसार अहिले पनि ग्रेलिस्टबाट निस्कन नेपालको प्रगति हुने किसिमको सुधार हुन सकिरहेको छैन। पेरिसमा सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि रणनीतिक कमजोरी रहेको रूपमा चित्रण गरेको छ। सन् 2025 फेब्रुअरीमा नेपालले एफएटीएफ र एसिया पेसिफिक ग्रुप एपीजीसँग उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो। त्यसै त नेपालले केही कानून सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटीएफले औल्याएको छ। नेपाललाई ग्रेलिस्टबाट बाहिर निस्कन एफएटीएफले मुख्य छवटा बुदामा आधारित एक्सन प्लान कार्यान्वयन गर्न निर्देशन दिएको छ। एफएटीएफले जोखिमको बुझाइमा सुधार, जोखिममा आधारित सुपरिवेक्षण, हुण्डी नियन्त्रण, निकायगत क्षमता अभिवृद्धि र समन्वय, अनुसन्धान र अभियोजनमा वृद्धि तथा सम्पत्ति रोका र जफत सम्बन्धी विषयमा कड़ा कार्ययोजना बनाएर कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ। काया कैरनमा स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै कति सम्भव छ भन्ने बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: Ooh, it's celebration. It's a goal.
2: Himsa goal. Harek World Cup chai yo World Cup ni garo celebrate. Mili sabai generation. Himsa TV kharid garna paunuhos 32% samma ko cashback. World Cup 2026 ko TV season pass ra ek barsha ko net TV pack. Sartharu lagu hune chan. Himsa TV. Uhi celebration. Harek generation.
3: Himsa. For a complete home.
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ, व्यवसायी दीपक भट्टलाई सघाएको आरोप, पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर, आरजु लगायतमाथि छुट्टै अनुसन्धान गर्ने निर्णय, रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद, अलमलमा बन्द सत्र, सम्पत्ति शुद्धिकरण निवारणमा नेपाल अझै ग्रे लिस्टमै लगायतका खबर प्रस्तुत गर्यौं.
5: अब बाँकी खबर. चालू आर्थिक वर्षको 11 महिनामा मुलुक देशको निर्यात व्यापारले ऐतिहासिक कीर्तिमान कायम गरेको छ. अघिल्लो आर्थिक वर्षमा भएको कुल निर्यात भन्दा चालू आर्थिक वर्षको 11 महिनामै निर्यात धेरै भएको हो. भन्सार विभागका अनुसार गएको वर्षभरिको तुलनामा यो जेठसम्म 93,70,00,000 भन्दा धेरै मूल्यको वस्तु निर्यात भएको छ. चालू आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले 2,77,96,00,000,00 रूपियाँ बराबरको निर्यात गरेको छ. गएको वर्ष जेठसम्म यस्तो निर्यात 2,47,57,00,000,00 थियो. चालू आर्थिक वर्षको निर्यात गएको वर्षको जेठसम्मको तुलनामा 12.28% बढ़ेको हो. अर्कोतिर जेठसम्मको निर्यात गएको आर्थिक वर्षभरिको निर्यात भन्दा पनि बढ़ी हो. चालू आर्थिक वर्षको जेठसम्म गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा 30,39,00,00,000 रूपियाँ बढ़ीको वस्तु निर्यात भएको छ. चालू आर्थिक वर्षको असारमा 33,00,00,000,00,000 बराबरको वस्तु निर्यात भए देशको कुल निकासी 3,00,00,000,00,000 पुग्ने देखिन्छ. जेठ महिनामा भने 29,45,00,00,000,00,000 रूपियाँको निर्यात भएको छ. 3,00,00,000,00,000,00,000 निकासी लक्ष्य पुर्याउन अघिल्लो महिना भन्दा बढ़ी निर्यात हुनुपर्नेछ. चिया निर्यातमा भारतमा गरिएको अवरोधले निर्यातमा ठूलो असर पर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा चिया उद्योग संचालक हेमराज ढकाल बताउनुहुन्छ. भन्सार विभागका अनुसार नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा सोयाबीन, तेल, अलैंची, जूट तथा जूटका सामानहरू रहेका छन्. यसै गरी उनी, गलैंचा, तयारी पोशाक, पाम तेल, सूर्यमुखी तेल, उनी फेल्टका उत्पादन, जूस, चिया, फलाम तथा फलामका उत्पादनहरू, प्लाईवुड, पस्पिना, सल, पिना, चाउचाउ, जुत्ता, चप्पल, कत्था, सिमेन्ट, कपड़ा, कुकुर बिरालोको आहारा, जड़ीबुटी र नेपाली हाते कागज प्रमुख रूपमा रहेका छन् कारोबारमा. खबर छ
4: कक्षा 12 नतिजापछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा र रोजगारी भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ़दै गएको छ भने नेपालमै बसेर पढ़ाईसँगै सिप विकास र आमदानी गर्ने अवसर बारे पनि बहस बढ़न थालेको छ. यस वर्ष झण्डै 3,32,000 विद्यार्थी उत्तीर्ण भएका छन्. तीमध्ये झण्डै 1,00,000 विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने अनुमान विज्ञले गरेका छन्. नेपालमै रहने विद्यार्थीका लागि पढ़ाईसँगै काम गर्ने अवसर भने पर्याप्त छैन. साथी महेश वालीले शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कक्षा 12 उत्तीर्ण गरी स्नातक तहको तयारीमा रहेका विद्यार्थीका लागि पढ्दै कमाउँदै गर्ने वातावरण कतिको आवश्यक छ भन्ने विषयमा कुराकानी गर्नुभएको छ.
6: एकदमै महत्वपूर्ण छ. विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौं भने विदेशतिरका युनिभर्सिटीहरूमा हप्तामा 3-4 दिन काम गर्न पाउने, 3 दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ. त्यसकारण त्यहाँ कमाई पनि हुने, पढ्न पनि पाउने.
7: केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई जे विषय उहाँहरूले पढ़िरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाष्य चाहिँ त्यसको लागि निर्माण गरिएको छ. यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
6: यो एकदमै सान्दर्भिक छ. कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्नु पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने काम एकदमै राम्रो हो। अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत राम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो।
7: एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
6: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जिन्दगी जिउन, जिन्दगी जीवन जिउनलाई एकदम सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला,
7: सन्तुष्टि मिल्थ्यो होला। पढ्दै कमाउँदै अभ्यासलाई चाहिँ कसरी प्रभावकारी बनाउन सकिन्छ?
6: कलेजले आफैले रोजगारी सृजना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयु गराइदिने, इन्टर्नसिपको लागि अरूसँग सम्झौता गर्ने, अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार, त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ।
7: विद्यार्थीलाई चाहिँ यो पढाइमा असर नपर्ने गरी विभिन्न कामहरूमा चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ?
6: कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उता पढाइलाई पनि सपोर्ट गर्ने। 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र, रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, तथ्याङ्क संकलन गर्ने बेरोजगारहरूको, यस्ता यस्ता उसको टिओआर हुन्। स्थानीय पालिकाले यी सबै कामहरू, अहिले हामीले जे जति कुराहरू गर्यौं, एउटा वृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने हो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ।
4: शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग नेपालमा पढ्दै कमाउँदैको अभ्यास र अवसरको बारेमा गरिएका विस्तृत कुराकानी बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
12: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। कुकुर, बिराला, बाँदर जस्ता जनावरले टोकेपछि रेबिज विरूद्धको खोप लगाउन अस्पताल धाउने बिरामी बढ़ेका छन्। तर सुकराज ट्रपिकल तथा सर्वारोग अस्पताल टेको बाहेक सरकारी अस्पतालमा यो खोप 2 महिनादेखि अभाव छ। यति मात्रै होइन, गर्मी र वर्खा लागेसँगै सर्पको जोखिम बढ़िरहेका बेला देशभरका प्रादेशिक र जिल्ला अस्पतालमा सर्पदंशको भ्याक्सिन एन्टीस्नेक भेनम पनि हाहाकार भएको छ। जबकि रेबिज लागेको जनावर र सर्पले टोक्दा जति सक्दो छिटो खोप नलगाए बिरामीको ज्यान जान्छ। उपत्यका बाहिरका धेरै सरकारी अस्पतालले रेबिज विरूद्धको भ्याक्सिन छैन भनेर टेको अस्पतालमा रेफर गरिरहेका छन्। यो अस्पतालका वरिष्ठ सर्वारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गएको वैशाखदेखि नै यस्तो अवस्था देखिएको छ। सर्पदंशको भ्याक्सिनको पनि हाहाकार हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागसँग अहिले एन्टीस्नेक भेनम 1000 भायल मात्रै स्टक छ। टेको बाहेक सरकारी अस्पतालमा रेबिज विरूद्धको छैन खोप, सर्पदंशको भ्याक्सिन पनि हाहाकार शीर्षकको खबर नयाँ पत्रिकामा छ।
4: अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊको अलीगंज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्यूटमा आगलागी हुँदा कम्तीमा 15 जनाले ज्यान गुमाएका छन्। डाक्टरहरूका अनुसार घटनामा धेरै जसोको धुवाले निसासिएर श्वास प्रश्वासमा समस्या आई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ। किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेण्डेण्ट प्रेमराज सिंहका अनुसार अस्पताल ल्याउँदा नै 15 जनाको ज्यान गइसकेको थियो। अन्य 8 जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ। आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्यूटर ट्रेनिङ इन्स्टिच्यूटमा क्षति पुगेको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री कार्यालयले विज्ञप्तीमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई 2 लाख र घाइतेलाई जनै 50,000 भारू दिने उल्लेख छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ।
5: अब खेल खबर। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32मा प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गैराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान पनि बनाएका छन्। 39 वर्ष पुग्न लागेका मेसीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाव क्लोजेको 16 गोलको कीर्तिमानलाई पछि पारेका छन्। मेसीले खेलको 38औं मिनटमा पहिलो गोल गरेका थिए। खेलको इन्जुरी समयमा उनले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। खेलको शुरूमै मेसीले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। 8औं मिनटमा अस्ट्रियाका स्टेफन पोर्ट्सले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएका थिए, तर मेसीको प्रहार पोस्ट बाहिर गएको थियो। यसअघि अल्जेरिया विरूद्धको खेलमा ह्याट्रिक गरेका मेसीले 2 खेलमा 5 गोल गरिसकेका छन्। सन् 2006मा पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो 6ठौं विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले 201 खेलमा 121 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा मेसी पछि मिरोस्लाव क्लोज 16 गोलसहित दोस्रो स्थानमा छन्।
4: अहिले चलिरहेको खेलको खबरमा, विश्वकप फुटबलमा फ्रान्स र इराक बीचको खेल भइरहेको छ भने त्यस्तै अर्को खेल नर्वे र सेनेगल बीच पनि भइरहेको छ। फ्रान्स र इराक बीचको खेल 85औं मिनटमा चलिरहेको छ र यो समयसम्म फ्रान्सले 3 गोलको अग्रता बनाएको छ। पहिलो हाफ लगत्तै मौसम खराब हुँदा फ्रान्स र इराक बीचको खेल केही बेर रोकिएको थियो। पहिलो हाफ सकिँदा फ्रान्सले 1 गोलको अग्रता बनायो। उसका कप्तान किलियन एम्बाप्पेले खेलको 14औं मिनटमा गोल गरेसँगै अग्रता लिएको हो। त्यस्तै दोस्रो हाफको 54औं मिनटमा पनि एम्बाप्पेले अर्को गोल थपेका छन्। उनले यो खेलमा अहिलेसम्म 2 गोल गरेका छन्। त्यस्तै अर्को 1 गोल 66औं मिनटमा भएको छ। नर्वे र सेनेगल बीचको खेल अहिले चलिरहँदा खेलको 40औं मिनटसम्म दुवै टोलीले गोल गर्न सकेका छैनन्। अब केही खबर संक्षेपमा। पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न पालिकाले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि बाह्र गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै गरी कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा 12 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। टन्टलापुर घाममा बाहिर ननिस्कन प्रशस्त पानी खान विज्ञले सुझाव दिएका छन्।
5: मनसून प्रवेश भएको क्षेत्रमा गैराती ठूलो वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ स्याङ्जा कास्कीमा पानी परेको छ। हिजो कोशी बागमती मधेस प्रदेशको सबै तथा गण्डकी प्रदेशका धेरै जसो र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसून प्रवेश भएको छ। विभागका सूचना अधिकारी दिनकर कार्यस्थले केही ठाउँमा ठूलो वर्षा सहित पूर्वदेखि गण्डकी प्रदेशसम्म वर्षा भएको जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: र बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानको क्रममा अत्यन्तै प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले त्यस क्षेत्रमा प्रायिक ऐतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
5: नभए एक पीर भए सय पीर।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष पौडेल पक्राउ व्यवसायी दीपक भट्टलाई सघाएको आरोप। पासपोर्ट छपाई प्रकरणमा दुई नेपाली एजेन्ट सहित 18 जना विरूद्ध मुद्दा दायर।
4: रासोपाको महाधिवेशनमा प्रतिनिधि विवाद। अलमलमा बन्द सत्र। पार्टीभित्र एकतासँगै आम नागरिकका समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा प्रतिनिधिको जोड़।
5: पढ़ाई र रोजगारी बीच तालमेल नहुँदा उच्च शिक्षाका लागि विदेशी विद्यार्थीको संख्या बढ़दो। पढ़ाई अनुसारकै रोजगारीको अवसर पाए विदेशी नुपर्ने बाध्यता धेरै हदसम्म कम हुने।
4: भारतको लखनऊमा आगलागी हुँदा कम्तीमा 15 जनाको ज्यान गयो। मृतकका परिवारलाई 2 लाख र घाइतेलाई 50,000 दिने प्रधानमन्त्री मोदीको घोषणा।
5: र मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता। अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा। फ्रान्स र इराक तथा नर्वे र सेनेगल बीचको खेल चल्दै।
4: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन। कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि पार्टी अप्ठ्यारो अवस्थामा रहेको र केही नेताहरू पुनर्गठनमा लागेको आशय व्यक्त गरेकै बेला हिजो मात्रै एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयसँग सम्बन्धित छ। यहाँ एमालेको कार्यालयबाट दुईजना नेता जस्ता देखिने व्यक्ति बाहिर निस्कने क्रममा छन्। उनीहरू हताश हताश अवस्थामा कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछ, काका पक्राउ पर्नुभयो भनेको। बाले दङ्ग पर्दै आक्रोश व्यक्त गर्नुभयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: वीरेन्द्रनगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड।
1: दैलेखको दुलु नगरपालिकाले 1.5 अर्ब बजेट ल्यायो, आन्तरिक स्रोत नहुँदा प्रदेश र संघीय सरकारकै भर।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल पक्राउ, प्रतिशोध साधिएको भन्दै एमाले राजनैतिक प्रतिवाद गर्ने।
1: र जुम्लाका राजन राव रोकाए तेस्रो हाफ म्याराथनको उपाधि जित्न सफल, अर्जेन्टिना फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। वीरेन्द्रनगरमा प्रवाह भइरहेको सेवा प्रवाहलाई नागरिकको अपेक्षा अनुसार जनमैत्री बनाउन जिम्मेवार निकायले सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरूले हाल प्रवाह भइरहेको स्वास्थ्य सेवालाई सुधार गर्ने र सुविधालाई थप गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएको हुन्। सामाजिक परिषदमा सहभागी भएका सरोकारवालाहरूले आगामी दिनमा सामूहिक पहल मार्फत स्वास्थ्य सेवालाई जनमैत्री बनाउने प्रतिबद्धता जनाएका हुन्। नगरपालिकाका 16 वडामा नगर अस्पताल, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र मार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजना तथा सोसियल रिसर्च एण्ड मीडिया सेन्टर सुर्खेतको सहजीकरणमा वीरेन्द्रनगरका विभिन्न 16 स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण गरिएको थियो। सामाजिक परीक्षणमा सहभागी स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास संस्था, सेवाग्राही र महिला स्वास्थ्य स्वयंसेविका लगायतले सामूहिक प्रयास गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने बताएका हुन्। उनीहरूले हाल सेवा प्रवाह भइरहेको सेवालाई थप सुधार गर्ने, भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनका लागि वडा मार्फत नगरपालिकामा आग्रह गर्ने बताएका छन्। यस्तै नगरपालिकाले हाल महिलाहरूलाई निशुल्क वितरण गरिरहेको सेनिटरी प्याडलाई सहजै रूपमा वितरण गर्ने व्यवस्था मिलाउन नगरपालिकामा आग्रह गर्ने, प्याडको प्रयोगपछि उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइरहेको छ। यस्तै परिवार नियोजनका अस्थायी साधन र निशुल्क वितरण हुने औषधिलाई नियमित रूपमा उपलब्ध गराउन पहल गर्ने, पोषण मैत्री ओडाहरू बनाउनका लागि साझा प्रयास गर्ने, खोप केन्द्रलाई व्यवस्थित बनाउने र स्वास्थ्य संस्थाहरूको सेवालाई प्रविधि मैत्री बनाउनका लागि काम गर्ने उनीहरूको साझा प्रतिबद्धता रहेको छ। यस्तै वडा तहमा गर्भवतीका लागि मासिक रूपमा भिडी एक्सरे सेवा उपलब्ध गराउनका लागि पनि पहल गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्।
0: रूकुम पश्चिममा माछा मार्ने क्रममा करण्ट लागेर एकजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका 1 शहीद मैदान बस्ने 25 वर्षीय सुन्दर भण्डारीको माछा मार्ने क्रममा करण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले मुगलु खोलामा करण्ट लगाएर माछा मार्ने क्रममा उहाँको करण्ट लागेर मृत्यु भएको जनाइएको छ। घाइते भएका उनलाई अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको थियो। यसै गरी सानोभेरी नदीमा बगेर अस्पतालका सुरक्षा गार्ड रामबहादुर ओलीको मृत्यु भएको छ। रूकुम पश्चिमको सानोभेरी गाउँपालिका 7 का 45 वर्षीय ओलीको शव मुसी खोला स्थित सानोभेरी नदीको बीच टापुबाट भेटिएको जनाइएको छ। रूकुम पश्चिमका प्रहरी प्रमुख वेदबहादुर पौडेलले ओली नुहाउने क्रममा बगेको हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको जनाइएको छ।
1: यसै गरी कालीकोटमा सड़क तथा बाटोमा गाडिएका पुल र तानिएका अव्यवस्थित तारले गर्दा 3 वर्षमा करेन्ट लागेर 7 जनाले अनाहकमा ज्यान गुमाइसकेका छन्। जिल्लामा विद्युत सुरक्षाप्रति गम्भीर व्यवस्था हुँदा 7 जनाको करेन्ट लागेर ज्यान गएको स्थानीयले बताएका छन्। स्थानीयवासीले विद्युत लाइनको नियमित परीक्षण, निरीक्षण, मर्मत तथा सुरक्षामा लापरवाही हुँदा निर्दोष नागरिकले ज्यान गुमाउनु परेको गुनासो गरेका छन्। गत वैशाख 23 गते सानी त्रिवेणी गाउँपालिका 3 का टीकाराम देवपटाको करेन्ट लागेर मृत्यु भयो। बाख्रा चराएर घर फर्कने क्रममा विद्युत पोल छोएकै कारण करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै गत चैत्र 2 गते राजकोट नगरपालिका 8 बाख्रकोटका करिब 50 वर्षीय मन बरालको मन क्षेत्रमा बाख्रा चराउने क्रममा विद्युतको तार छोइदा करेन्ट लागेर मृत्यु भएको थियो। स्थानीयले तत्काल विद्युत बन्द गरिदिन आग्रह गरे पनि समयमै लाइन बन्द नगरेका कारण बरालको मृत्यु भएको स्थानीयको आरोप छ। 2081 साल मंगसिर 3 गते शुभकालिका गाउँपालिका 4 रारा काटियाका 26 वर्षीय वीरेन्द्र चौलागाईको विद्युत पोल चढ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। उहाँलाई काममा लगाएको तर यता विद्युतको लाइन बन्द नगरेका कारण करेन्ट लागेर मृत्यु भएको थियो। 2080 साल फागुन 26 गते नरहरनाथ गाउँपालिका 8 विद्युत पोल सार्ने क्रममा 43 वर्षीय शिक्षक केशव राज थापा र उहाँका 27 वर्षीय भतिज गंगा थापाको करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको थियो। गत वर्ष कालीकोटमा आउने लाइनमा राकममा एक युवाको रूख काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो। घर नजिकै रहेका पोल र छुन सक्ने जोखिमका तारहरू हटाउन विद्युत निवेदनमा निवेदन दिँदा पनि प्राधिकरणले कुनै सुनवाई नगरेको प्रति स्थानीयको गुनासो छ। स्थानीय शान्ति कुमारी रोका मगरले आफ्नो घरको छतबाट तार छुने जोखिम भएकाले हटाउन निवेदन दिँदा उपभोक्ता स्वयंले रकम तिर्नु परेको बताउनु भएको छ।
0: यता नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख हितेन्द्र यादवले भने पोल सार्नु परेमा केन्द्रको आदेश चाहिने र अनुमति पाएर लाग्ने खर्च स्वयं उपभोक्ताले बिहोर्नु पर्ने बताउनु भएको छ। उहाँले सर्वसाधारणलाई विद्युत पोल तार नछुने सूचना जारी गरेको भन्दै यति सूचना अटेर गरेमा त्यसका जवाबदेही कार्यालय नहुने जिकिर समेत गर्नु भएको छ।
1: पश्चिम तराईमा अत्यधिक गर्मी बढ़ेको छ। पूर्वमा मनसुनी वर्षा हुँदा पश्चिममा भने गर्मी अत्यधिक बढ़ेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन लुम्बिनी प्रदेशसम्म आइपुगेको छ। देशैभर फैलिन अझै केही दिन लाग्ने अनुमान महाशाखाले गरेको छ। कोशी बागमती गण्डकी र प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले मनसुनी वायुसँग पश्चिम वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको छ। आज सुदूरपश्चिम लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तातो हावाको लहर तथा बागमती र गण्डकी प्रदेशमा केही ठाउँमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो।

0: को क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
1: र डडेलुले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउ।
0: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
2: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
3: तपाई मात्रै चुरोट श्रुति गाँजा पुकार जाँड दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सेम्बहार गाँजा चुरोट खाइ दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
2: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
6: र 97-6-78-84-566।
7: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
8: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 13 गते शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटीघरको क्यान्सरको जाँचका साथै पाटीघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
9: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
10: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
11: रेडियो भेरी एफएम।
12: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा स्वास्थ्य सेवालाई जनमैत्री बनाउने सामूहिक प्रतिबद्धता, सेवा सुधार तथा भौतिक संरचना, उपकरण र जनशक्तिको व्यवस्थापनमा जोड़, पश्चिमी तराईमा अत्याधिक गर्मी, मनसून देशभर फैलिन अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
13: अब बाँकी खबर, नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी विरूद्ध एमाले राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा हिजो सुरक्षितबाट प्रहरले पक्राउ गरेपछि एमाले नेताहरूले त्यसको विरोध गर्दै राजनैतिक

0: प्रतिवाद गर्ने बताएका हुन्। पौडेलले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्डर भनेको छ। एमाले महासचिव शंकर पोखरेलले पौडेलको पक्राउपछि कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण संकलन गर्ने र अभियोजन मुद्दा दायर पश्चात अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यता विपरीत उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई पक्राउ गरेको बताउनु भएको छ। उहाँले पार्टी कार्यक्रममा सहभागी हुन सुरक्षित आएका बेला नियोजित रूपमा नेता पौडेललाई नियन्त्रणमा लिने काम भएको बताउनुभयो। अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउपछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको केही बेरमा महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। उहाँले राज्यका कुनै पनि निकायमा निकायका स्वतन्त्र र निष्पक्ष हुनुपर्दछ भन्दै उहाँले उसका निर्णयहरू राजनैतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने बताउनु भएको छ। सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यस प्रकारको प्रतिशोधपूर्ण कार्यको कानूनी र राजनैतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिने एमालेले जनाएको छ।
1: दैलेखको दुल्लु नगरपालिकाले 1.5 अर्ब बजेट ल्याएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि नगरपालिकाले 1.5 करोड 70,49,895 रूपियाँको बजेट ल्याएको हो। चालुतर्फ 78,88,05,000 अर्थात कुल बजेटको करिब 74% विनियोजन गरिएको छ। यसै गरी विकासतर्फ 26,62,44,000 अर्थात 25% बजेट विनियोजन भएको छ। खर्च व्यवहारले स्रोतमा भने यो नगरपालिका पूर्ण रूपमा संघीय र प्रदेश सरकारमा निर्भर रहेको छ। 1 अर्ब बढ़ी बजेट ल्याएको यो नगरपालिकाको आफ्नो आन्तरिक स्रोतको हिस्सा जम्मा 1,20,00,000 मात्रै राखिएको छ। नगरपालिकाका वरिष्ठ लेखा अधिकृत खगेन्द्र आचार्यले आन्तरिक आयको प्रमुख स्रोत घर जग्गा रजिस्ट्रेशन एवं 72 शुल्क मात्रै रहेको बताउनुभयो। संघीय राजस्व बाँडफाँडबाट 12,16,79,000 कर्णाली प्रदेश सरकार राजस्व बाँडफाँडबाट 33,65,000 दुवै तहकै सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत 62 करोड़ खर्च व्यवहारले स्रोतमा राखिएको छ। यस्तै सड़क बोर्ड नेपालबाट 50,00,000 र बाँकी चालू आर्थिक वर्षको खर्च नभएर बचत 5,40,05,000 र अन्तर सरकारी अख्तियारीबाट 24,10,00,000 रूपियाँ खर्च व्यवहारले स्रोतमा राखिएको छ। नगरपालिकाले विनियोजित बजेट मध्ये 3,37,00,000 आर्थिक विकास क्षेत्र, सामाजिक विकास क्षेत्रमा 70,08,00,000, पूर्वाधार विकास क्षेत्रमा 18,70,00,000, सुशासन तथा संस्थागत विकासमा 1,15,00,000, वन वातावरण तथा विपद व्यवस्थापनमा 28,00,000, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा 12,11,00,000 रकम विनियोजन गरेको छ।
0: आफूलाई जेनजी अभियन्ता बताउने सल्यानका युवराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ। सल्यान प्रहरीले कुमा गाउँपालिका 6 आनन्दपुरका 29 वर्षीय खड्कालाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला प्रहरीकारले सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार युवराजलाई शारदा नगरपालिका 4 साइला कमदा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उहाँ साइबर क्राइम सम्बन्धी मुद्दा चालु मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ। खड्काले गत भदौको जेनजी आन्दोलनपछि आफूलाई सामाजिक सञ्जालमा समाजसेवी भन्दै प्रचार गर्नुका साथै व्यथितका विरूद्धमा आफू लागिरहेको दावी गर्दै आउनु भएको थियो। उहाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: उता बर्दियाको बाँसगढ़ी नगरपालिकाबाट 15 किलोग्राम 340 ग्राम लागू औषध अफिम सहित 2 जना महिला पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले बडैयाताल गाउँपालिका वडा नम्बर 4 का 30 वर्षीय सन्ध्या घरती र बाँसगढ़ी नगरपालिका वडा नम्बर 3 बस्ने 42 वर्षीय मीना रोकायालाई पक्राउ गरेको जनाएको छ। बाँसगढ़ी नगरपालिका वडा नम्बर 3 उत्तर भकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई अफिम सहित फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेका मध्ये एकजनाले कोहलपुरबाट अफिम ल्याउने र अर्का एकजना महिलाले भारतसम्म पुर्याउने कार्यमा संलग्न रहँदै आएको खुलासा भएको छ।
0: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
2: विगत लामो समयदेखि तपाईहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं मशिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छटा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
4: नसाले रोग छिट्टै बढ्दै ध्यान नदिँदा जीवन खत्तम हुँदै सन्तुलित खाना खाऊ व्यायाम हरेक दिन गरौं धुम्रपान र मदिरा टाढा राखौं तनावलाई नियन्त्रण गरौं आजको निर्णय भोलिको जीवन उज्यालो हो नसर्ने रोगबाट जोगियौं स्वस्थ जीवन अपनाऊ स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै
6: रुख भएको ठाउँ सुर्खेत क्रोप राइटर शिव रावत सम्पर्क नम्बर 9760-71284 र 9749-60840
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर प्रेस काउन्सिल नेपालले आचार संहिता विपरीत काम गर्ने र पछिल्लो समय केही व्यक्तिहरूले पत्रकार परिचय पत्र तथा सम्बन्धित निकायको अनुमति बिना विभिन्न कार्यालय शैक्षिक संस्था र कार्यक्रममा प्रवेश गरी अमर्यादित तथा गैर जिम्मेवार व्यवहार प्रदर्शन गर्ने गरेको भन्दै त्यस्ता गतिविधि नगर्न ध्यान आकर्षण गराएको छ। दुर्व्यवहार जन्य गतिविधिमा संलग्न हुने तथा विवाद र हातपातका घटना समेत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै काउन्सिलले पत्रकार आचार संहिताको दायरामा बस्न ध्यान आकर्षण गराएको हो। काउन्सिलले जारी गरेको प्रेस विज्ञप्तीमा नियमित अनुगमनका क्रममा पेशागत आचरण र मर्यादा विपरीतका क्रियाकलाप तथा सामग्री सम्प्रेषणका घटना बढ़दो क्रममा रहेको उल्लेख गरेको छ। अनलाइन समाचार पोर्टल दर्ता गरे पनि समाचार सामग्री प्रकाशन नगरी युट्युब च्यानल फेसबुक पेज तथा रील मार्फत भ्यूज र मोनिटाइजेशन केन्द्रित तथ्यहीन झैझगड़ा तथा गाली गलौजपूर्ण सामग्री सम्प्रेषण गर्ने कार्य बढ़दै गएको भन्दै आचार संहिताको पालना गर्न काउन्सिलले आग्रह गरेको छ।
7: जुम्लाको पर्यटकीय गन्तव्य गिरिदहतर्फ जाने बाटोमा पर्ने पुल
0: चौल्या पाटन क्षेत्रमा धुपीका रूख व्यापक रूपमा कटान भएको पाइएको छ। तातोपानी गाउँपालिका चार अन्तर्गत पर्ने यो क्षेत्रमा अवैध रूपमा रूख कटानी भएको छ। प्राकृतिक रूपमा पनि सुक्ने क्रम बढेपछि वन क्षेत्र संकटमा परेको स्थानीय जनप्रतिनिधिको भनाई छ। तातोपानी गाउँपालिका चारका वडा अध्यक्ष अमर बहादुर रोकाएले फूलचौर्या पाटनमा रहेका अधिकांश धुपीका रूख जथाभावी रूपमा काटिएको बताउनुभयो। वन विनाश रोक्नका लागि पटक पटक डिभिजन वन कार्यालयमा जानकारी गराएको उहाँको भनाइ छ। ओडाको टोली र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा गस्ती गर्ने र अनुगमन गर्ने गरिएको छ।
1: फेरी खबरमा अब खेल खबर। सुर्खेतको वीरेन्द्रनगरमा भएको एक्सट्रीम तेस्रो हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकाईले जित्नु भएको छ। प्रतियोगिताको तेस्रो संस्करण अन्तर्गत 21 किलोमिटर दौड़को 1:09:31 पूरा गरी रोकाईले 150,000 पुरस्कार प्राप्त गर्नुभएको हो। प्रतियोगितामा कालीकोटका विनोद रोकाई दोस्रो र विभागीय टोली एपीएफ गोपीचन्द्र पार्की तेस्रो हुनुभयो। यस्तै महिलातर्फ 10 किलोमिटर दौड़को उपाधि धादिङका सन्तोषी श्रेष्ठले जित्नुभयो। उहाँले निर्धारित दूरी 36 मिनटमा पूरा गर्नुभयो भने जुम्लाका पूर्ण लक्ष्मी नेउपाने दोस्रो र बाजुराका सृजना पाण्डे तेस्रो हुनुभयो। महिलातर्फ 5 किलोमिटर दौड़को उपाधि भने सुर्खेतका कृष्ण राणाले जित्नुभयो। उहाँले निर्धारित दूरी 20 मिनटमा पूरा गर्नुभयो। यस्तै पुरूषतर्फ 5 किलोमिटर दौड़मा कालीकोटका अनिल शाही प्रथम हुनुभएको छ। विजेता खेलाड़ीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गर्नुभएको थियो।
0: साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा गइराती भएको खेलमा अस्ट्रियालाई 2 गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले 2 गोल गर्नुभयो। यो सबै विश्वकप इतिहासमा उहाँले सर्वाधिक गोल गर्ने खेलाड़ीको कृतिमानी पनि बनाउनु भएको छ। 39 वर्ष पुग्न लाग्नुभएका मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याउनु भएको छ। योसँग उहाँले जर्मनीका पूर्व स्ट्राइकर मिरो स्लाभा क्लोजको 16 गोलको कृतिमानीलाई पछि पार्नु भएको छ। मेस्सीले खेलको 38 मिनटमा पहिलो गोल गर्नुभएको थियो। खेलको इन्जुरी समयमा पनि उहाँले अर्को गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नु भएको हो।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका

0: नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
1: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
5: यही असार 13 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
9: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98-245-51-207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
10: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन तो सदै बाघ।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
4: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
5: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश, पर्ख न, कता हेरेको के?
6: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाएर नमन सपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 37 582।
4: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षीय प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षीय डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.3।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब सुरु हुन्छ कार्यक्रम देश परदेश।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। कक्षा 12 को नतिजा पछि हरेक वर्ष लाखौं विद्यार्थी उच्च शिक्षा, रोजगारी र भविष्यको बाटो रोज्ने मोडमा पुग्छन्। पछिल्ला वर्षहरूमा अध्ययनका लागि विदेश जाने युवाको संख्या बढ्दो छ भने अर्कोतर्फ नेपालमै बसेर पढाइसँगै सिप विकास गर्ने, काम गर्ने र आमदानी गर्ने अवसर बारे पनि बहस बढ्न थालेको छ। विकसित देशहरूमा विद्यार्थीले पढ्दै कमाउने संस्कृति स्थापित भइसकेको अवस्थामा नेपालमा भने यस्तो अभ्यास अझै सीमित छ। उच्च शिक्षालाई श्रम बजारसँग कसरी जोड्ने, विद्यार्थीलाई आत्मनिर्भर कसरी बनाउने, सिपमूलक शिक्षा र इन्टर्नशिपको भूमिका के हुन सक्छ तथा डिजिटल युगले सिर्जना गरेका नयाँ अवसरहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रश्नहरू अहिले निकै सान्दर्भिक बनेका छन्। आजको देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गर्छौ। तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै छु।
0: तपाईँले यो भर्खरै आफ्नो टेबल अगाडि, आफूले काम गरिरहेको टेबल अगाडि भर्खर यो 12 कक्षाको नतिजा 4 दिन अगाडि जुन प्रकाशित भयो त्यसको अलिकति मूल्याङ्कन विश्लेषण गरिरहनु भएको छ, हेरिरहनु भएको छ। यो 3,32,33,000 विद्यार्थी यसपालि ग्रेडेड हुनुभयो। अब यो 3,32,000 जति पनि संख्यामा विद्यार्थीहरू ग्रेडेड हुनुभएको छ, अब ती विद्यार्थीहरू चाहिँ कति नेपालमै उच्च शिक्षा पढ्न बस्नु होला, कति विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तयारीमा हुनुहोला, अथवा त्यो संख्या चाहिँ कति जाला, यो अनुमानबाटै कुराकानी सुरु गरौँ।
1: अहिलेको यो प्लस टूको परीक्षाको नतिजाले के देखायो भने 3,32,241 जना यति सहभागी छन् र आंशिक तर्फ 85,929 जना विद्यार्थीहरू सहभागी थिए। टोटल 4,18,170 जना विद्यार्थीहरू आंशिक र नियमित गरेर सहभागी थिए। त्यसमध्ये नियमित तर्फ 2,31,770 जना ग्रेडेड भएका छन्। अब हामीले साधारण बुझ्ने भाषामा पास भएका छन्, यसको अर्थ लगभग 70% हुन्छ। अरू 1,00,000+ विद्यार्थीहरू नन ग्रेडेड छन् अथवा अब यसलाई हामीले बुझ्ने भाषा फेल भनेर बुझिन्छ। त्यस्तै नियमित तर्फको यो भयो। आंशिक तर्फको 85,929 जना मध्ये 36,420 जना चाहिँ ग्रेडेड छन्। अब यी टोटल गर्दा आंशिक र नियमित गर्दा 2,68,190 जना विद्यार्थीहरू ग्रेडेड भएका छन् अर्थात् पास भएका छन्। अब यहाँको प्रश्न, त्यसमध्ये कति विद्यार्थीहरू बाहिर जालान्, कति विद्यार्थीहरू यहीँ काम गर्लान् अथवा नियमित फर्दर यस अगाडि पढ्लान् भन्ने जुन प्रश्न हो, यसभन्दा पछाडि अघिल्लो वर्षहरूको आँकडा हेर्ने हो भने जस्तो 1,12,000-14,000 विद्यार्थी गत वर्ष, त्यसभन्दा अगाडि पनि 1,17,000 जति विद्यार्थी, त्यहाँभन्दा अगाडि 1,10,000 विद्यार्थीले एनओसी नो अब्जेक्सन लेटर लिएको हुनाले त्यसै अनुभवका आधारमा, त्यही तथ्याङ्कका आधारमा अहिले के भन्न सकिन्छ भने यी मध्ये लगभग 1,00,000 विद्यार्थीहरू चाहिँ बाहिर जान्छन् र बाँकी रहेका विद्यार्थीहरू यहाँ रहन्छन् बाँकी विद्यार्थीहरू भन्ने चाहिँ त्यो तथ्याङ्कका आधारमा अनुमान गर्न सकिन्छ।
0: भनेपछि 2,32,000 विद्यार्थी जो नेपालमै बसेर, हामीले अनुमान गर्यो जुन नेपालमै बसेर उच्च शिक्षा गर्नुहोला अथवा नगर्नुहोला, उहाँहरू सबैले नेपालमै रोजगारी पाउनुहुन्छ कि पाउनुहुँदैन?
1: पाउनुहुन्न। सबै विद्यार्थीहरूले रोजगारी पाउने भएको कारण बस्ने होइनन्, उहाँहरूका विभिन्न कारणले चाहिँ यहीँ बस्नुपर्ने। कतिपयलाई म बाहिर पढ्दिनँ, म त यहीँ पढ्छु, जे छ यहीँ देशमै पढ्छु भन्ने हुन्छ कतिपयको। कतिपयको बाहिर जाने त्यो आर्थिक हैसियत हुँदैन, नेटवर्क हुँदैन, सम्पर्क हुँदैन, कहाँ खोज्ने, कहाँ स्कलरसिप खोज्ने, कहाँ युनिभर्सिटी खोज्ने, के गर्ने त्यो जानकारी हुँदैन। अनि अलि विगत ठाउँहरूमा त्यस खालको कम्प्युटरबाट खोजेर ल्यापटपबाट खोजेर अथवा मोबाइलबाट खोजेर त्यो खालको त्यो झन्झटतिर छिर्ने त्यो खालको जानकारी नहुन सक्छ, अनि अब आर्थिक अवस्था नहुन सक्छ, अथवा घरमा बस्नुपर्ने स्थिति, घर हेर्नुपर्ने, परिवार हेर्नुपर्ने स्थिति हुनसक्छ, अथवा घरमा बुवा आमाले कहीँ नजा यहीँ बसेर पढ भनेर उहाँहरूले भनेको हुन सक्नुहुन्छ। यी विविध कारणले अब कतिपयले काम पनि गर्छु म पढ्छु पनि भन्ने हुन्छ, तर त्यो साह्रै नगन्ने मात्रामा छ, यति नै भनेर तथ्याङ्क त छैन, तर के भने त्यो भनेको काम गर्दै पढ्दै गर्नको लागि म यहाँ बसेको भन्ने चाहिँ साह्रै नगन्ने मात्रामा हो।
0: त्यसमा पनि अब विद्यार्थीको त अपलिफ्ट भयो, एउटा खुड्कीलाई उहाँहरूले पार गरिसक्नुभयो, जुन उहाँहरू चाहिँ आश्रित हुनुहुन्थ्यो अथवा परिवारमा भर पर्नु पर्ने अवस्था थियो, त्योबाट एक चरण माथि उठेर अब आत्मनिर्भर पर्ने चरणमा प्रवेश गर्दै हुनुहुन्छ। बाह्र कक्षा पास गरिसकेपछि भइसकेपछि अब यो अवस्थाका विद्यार्थीहरूलाई विशेष गरी पढ्दै पढाइ सँगसँगै कमाइ गर्ने वातावरण चाहिँ कतिको आवश्यक अथवा महत्वपूर्ण हो?
1: एकदमै महत्वपूर्ण छ। विद्यार्थीहरू बाहिर विदेशतिर जान किन चाहन्छन् भनेर हामीले अध्ययनहरू गरिरहँदा, हामीले खोजिरहँदा के पाएका छौँ भने विदेशतिर का युनिभर्सिटीहरूमा हप्तामा तीन दिन चार दिन काम गर्न पाउने, तीन दिन पढ्न जानुपर्ने, यसरी काम गर्ने वातावरण बनाइदिएका छन् त्यहाँ। त्यसकारण त्यहाँ कमाइ पनि हुने, पढ्न पनि पाउने, दुइटै काम हुने, आमदानी पनि हुने भएपछि उनीहरूको एकदमै त्यसले पढ्ने एउटा सबल वातावरण तयार गरेको छ। त्यसकारण पनि उहाँहरू विदेश जान बढी लालायित हुनुहुन्छ। अब हाम्रो देशको हकमा भन्ने हो भने त्यसरी पढ्दै काम गर्दै गर्ने खालको हामीसँग त्यति अब यो कल्चर पनि नबसिसकेको होला। अर्को कुरा, पढ्ने र काम गर्ने अब त्यो टाइम टेबल पनि नमिल्ने हुन्छ। कतिपयमा अब दिउँसोको क्लासहरू भयो भने अब हाम्रो कामहरू प्रायः दिउँसो हुन्छन्, दिउँसोकै क्लास हुँदा त्यो काम गर्ने वातावरण हुँदैन। अर्कोतर्फ हाम्रो परीक्षाहरू, हाम्रो पढाइ, हाम्रो शिक्षा एकदमै बढी परीक्षा केन्द्रित भएको कारण पढ्न दिउँसो पढ्न गएर मात्रै नहुने, त्यो परीक्षाको लागि तयारी पनि गर्नुपर्ने, घोक्नै पर्ने, रट्नै पर्ने, यस्तो खालको हुँदा उहाँहरूले बिहानमा पढाइ भएर दिउँसो काम गर्न पाउने समय छ भने पनि अनुभवका आधारमा परीक्षामा सामेल हुने खालको वातावरण हामीसँग छैन। शैक्षिक पद्धति त्यो खालको छैन। अनुभवका आधारमा परीक्षामा लेख्न मिल्ने, आफ्नो कामका आधारमा परीक्षामा लेख्न मिल्ने खालको हामीसँग छैन। कामको हामीसँग त्यो मार्किङ हुँदैन। त्यसकारण परीक्षाकै लागि भनेर पढ्नुपर्ने हुँदा उहाँहरूले दिउँसो फुर्सदै भए पनि फेरि काम गर्न जानुभन्दा बिहान क्लासमा कलेजमा पढेका कुराहरू फेरि त्यही घोकेर बस्नुपर्ने, होमवर्क गर्नुपर्ने, यस्तो खालको छ। जो जोले पढ्दै काम गर्दै गर्नुभएको छ एकदमै नगण्य छ, त्यो थोरै छन्। अब कति भन्ने तथ्याङ्क छैन, तर हामीले सामान्य देखिराखेको के हो भने धेरै छैनन्। ती धेरै नभएकाहरूको हकमा उहाँहरू कि पढ्न आउनु भएको छ भने के भन्छ, काम गर्न दिउँसो काम गर्नु भएको छ भने उहाँको पढाइ डिस्टर्ब भएको छ, किनभने कामले पढाइले सपोर्ट गरेका छैन है। अनि पढाइ डिस्टर्ब हुन्छ भनेर पनि उहाँहरू काम गर्नुतिर लाग्नुहुन्न है। कामले पढाइलाई सपोर्ट गर्ने हो भने काम गर्ने विद्यार्थीहरू मजाले विद्यार्थी पढ्ने विद्यार्थीहरू काम पनि गर्नुहुन्थ्यो कि। अहिले हामी काम गर्नबाट, हाम्रो शिक्षा पद्धतिले नै विद्यार्थीलाई काम गर्नबाट रोकेको छ। खासभन्दा
0: यो तालमेलकै कुराकानी गर्दाखेरि विद्यार्थीले पढ्ने विषय, विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छान्नुहुन्छ एउटा कुरा, तर कामको क्षेत्र हेर्दाखेरि उहाँहरूले आफूले जे पढ्नु भएको छ नि, अहिलेको समयमा चाहिँ काम चलाउनको लागि भनौँ अथवा केही समयको लागि अलिकति यो ब्याक सपोर्टको लागि चाहिँ जे भेटिन्छ, जस्तो काम भेटिन्छ त्यो काम गर्ने र सँगसँगै आफ्नो पढाइलाई पनि अघि बढाउने गरिरहनु भएको छ। एउटा विद्यार्थीको लागि पढेको विषय जे हो र त्यहीसँग मेल खाने चाहिँ काम कतिको महत्वपूर्ण हुन्छ?
1: पढेकै विषय अनुसारको कामको त धेरै महत्व हुन्छ, अथवा काम अनुसारको पढाइ अथवा पढाइ अनुसारको काम, यी दुईटाको तादात्म्यता मिल्नु अति जरुरी छ। होइन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, यदि त्यो मिलेन भने कामले पढाइलाई डिस्टर्ब गर्छ, पढाइले कामलाई डिस्टर्ब गर्छ, न त्यो काम राम्रो हुन्छ न त्यो पढाइ राम्रो हुन्छ। त्यसकारण पढाइ र कामका विषयवस्तुहरू त्यो लाइन एउटै खालको भयो भनेदेखि विद्यार्थीलाई एकदमै सहज रूपले जीवन जिउनलाई एकदम सहज हुन्छ। यद्यपि यस्तो सम्भावना पनि एकदमै कम छ होइन, अब व्यावहारिक रूपमा चाहिँ यो साध्य कम छ। सुरुमा जे पाइन्छ एउटा अलिअलि आम्दानी हुने खालको काम पाएदेखि म गरिहाल्छु भन्नेबाट जिन्दगी सुरु गर्नुपर्छ, काम सुरु गर्नुपर्छ। अनि जे पाइन्छ भनेर भन्दा कमर्स पढेको विद्यार्थी छ, म्यानेजमेन्ट पढेको विद्यार्थी छ भने ऊ चाहिँ अब अर्कै यसो रिसेप्सनमा बसेर काम गरिराखेको हुन्छन्। होटल म्यानेजमेन्ट पढिराखेका विद्यार्थीहरू छन्, उनीहरूले होटलमै काम गर्न पाए भनेको अथवा होटलको म्यानेजमेन्टसँग सम्बन्धित कामहरू गर्न पाए भनेको हुन्छ। अब उनीहरू गएर मार्केट सेल्स पर्सनको रूपमा काम गरिरहेका है, मलहरूतिर काम गरिरहेका छन् भने त्यो तालमेलै मिल्दैन, अथवा पढाउनतिर लागिरहेका हुन्छन्। बिहान कलेज गयो भने दिउँसो पढाउने, स्कुल पढाउने, अनि त्यो तालमेल मिल्दैन। होटल म्यानेजमेन्ट पढिरहेको छ, आएर स्कुलमा आएर सामाजिक विषय अथवा अङ्ग्रेजी विषय पढाएर बसिरहेका हुन्छन्। अनि त्यो तालमेल नमिलेपछि अङ्ग्रेजी विषयलाई पनि उनको पढाइले काम गरेन, होटल म्यानेजमेन्टको पढाइलाई पनि उनको कामले सपोर्ट गरेन। कि यो काम र शिक्षाको तारतम्य मिल्नु भनेको एकदम ठुलो कुरा हो, सकेसम्म मिलाउनुपर्छ। मिलायो भने जीवन सहज हुन्छ। विद्यार्थीहरूले यदि त्यस्तो पाए भनेदेखि धेरै हदसम्म विद्यार्थीहरू मैले मेरो पढाइ अनुसारको काम यहीँ पाएको छु त्यसकारण म विदेश जान्न भन्नेहरूको संख्या पनि उति नै बढ्थ्यो होला, सन्तुष्टि मिल्थ्यो होला।
0: हजुर, यो अलिक पहिले के भनिन्थ्यो भने समाजमा अब 24 वर्षसम्म स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेर अनि बल्ल जागिर खाउँला भन्ने एउटा हाम्रो त्यो स्टेरियोटाइपको सोच मान्यता थियो। अहिलेको समयमा त्यो पाइन्छ कि त्यो अलिकति फेरिया छ?
1: होइन, अहिले अलिकति अलिक फेरिएको जस्तो लाग्छ मलाई। अब सामान्यतया 25 वर्षसम्ममा अध्ययनहरू पूरा गरिसक्ने, त्यस पछाडि घर गृहस्थी गर्ने, त्यस पछाडि के गर्ने, अनि त्यस पछाडि बुढौलीतिर लाग्ने भन्ने खालको एउटा हाम्रो त्यो हाम्रो त्यो मान्यता हो, हाम्रो संस्कृतिमा त्यो थियो। तर अब त्यो कुनै बेला प्रतिपादन गरेको संस्कृति हो, त्यो सबै युगमा त्यही संस्कृति त्यही मान्यता काम नलाग्न सक्छ। अहिले त्यस्तो छैन। अब 25 वर्षसम्म पढेर बस्नुभन्दा विद्यार्थीहरू 16 वर्षमा बरु छिटो छिटो पासपोर्ट निकाल्यो, नागरिकता बनायो, पासपोर्ट निकाल्यो, काम गर्नुतिर कसिहाल्नु पर्ने आफ्नो अहिलेको स्थिति यो छ नि। 25 वर्ष पूर्ण गाह्रो छ, अनि काम खोज्नतिर लागिहाल्ने। बल्ल बल्ल बल्ल पढ्छु भन्यो भने म विदेश जान्छु र पढ्छु किनभने त्यहाँ काम गर्न पाइन्छ भने फेरि कामलाई नै प्राथमिकता दिएर पढ्नतिर लाग्नुपर्ने, अनि यहाँ बस्नेहरूले पनि सकेसम्म काम पाए हुन्थ्यो भनेर खोजिरहने भनेपछि त्यो 25 वर्षको जुन मान्यता हो त्यो मान्यताले व्यावहारिक रूपमा काम गर्दैन अहिले है। पाएसम्म छिटो काम गर्ने भन्ने हुन्छ, काम गर्ने, आफ्नो जिन्दगी पाल्ने, परिवार हुन्छ, परिवार पाल्ने, सहयोग सपोर्ट गर्ने परिवारलाई, यी कुराहरू हुन्छन्। त्यो सिद्धान्त त 25 वर्ष भनेर त्यो सामान्य राखेको भए पनि व्यावहारिक रूपमा त्यति बेलसम्म काम नगरी बस्ने भन्ने कुरा एकदमै अप्ठ्यारो। 25 वर्षसम्म कोही विद्यार्थीले केही पनि गरेको छैन, कामै सुरु गरेको छैन भने त्यो मान्छे कस्तो मति सकिएको मान्छे, हुती नभएको मान्छे, खुबी नभएको मान्छे भन्ने आरोप लाग्छ। आफैलाई पनि मैले केही काम पाइनँ, अरू साथीहरूले काम गरिसके भन्ने त्यो हीनताबोध हुन्छ विद्यार्थीलाई, त्यसकारण त्यो मान्यताले अहिले अब काम गर्दैन।
0: हजुर, यो पछिल्लो समय केही शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीलाई हामीले गरेकै कुराकानीमा जोड दिँदाखेरि जे विषय उहाँहरूले पढिरहनु भएको छ त्यो विषयमा नै विभिन्न प्रकारका अवसरहरू दिने, इन्टर्नसिपका अवसर दिने, अथवा रिसर्च पेपरमा विद्यार्थीहरूले लगाउने लगायतका, एक हिसाबले भन्दाखेरि अर्न वाइल यु लर्न भन्छ, त्यो पढ्दै कमाउँदै भन्ने एउटा भाषा चाहिँ त्यसको लागि निर्माण गरिएको छ। यो अवधारणा चाहिँ अहिलेको समयमा कतिको आवश्यक र सान्दर्भिक छ?
1: यो एकदमै सान्दर्भिक छ, पढ्दै कमाउँदै भन्ने अवधारणा, र यो कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने किनभने समयको माग हो। यो पढ्दै कमाउँदै गर्नुपर्छ अबको जमानामा भन्ने चाहिँ यो समयको माग हो। पढिसकेर कमाउने भन्नतिर लाग्दा समय ढिलो भइसकेको हुँदो रहेछ, त्यही पढ्नलाई पनि सपोर्ट नहुँदो, आर्थिक सहायता नहुने एउटा विद्यार्थी 24 वर्ष 25 वर्षसम्म पढिरहने विद्यार्थी ऊ नितान्त ऊ आफू व्यक्ति मात्रै हुँदैन, उसले परिवार ऊ परिवारसँग पनि हुन्छ, ऊ समाजसँग पनि हुन्छ, उसका आफ्नै जिम्मेवारीहरू पनि हुन्छन्, उसका आफ्नो व्यक्तिगत खर्चहरू पनि हुन्छन्, अनि यी सबैको लागि उसले कमाउनु पर्ने बाध्यता हुन्छ। अनि कमाउँदै पढ्दै गर्दा उसलाई पढ्न पनि आर्थिक सहायता हुने, अरू घर व्यवहार हेर्न पनि सजिलो हुने, आफ्नो व्यक्तिगत खर्चहरू निकाल्नु पनि सजिलो हुने हुनाले पढ्दै कमाउँदै गर्ने यो काम एकदमै राम्रो हो। र कतिपय कलेजहरूले इन्स्टिच्युटहरूले पढ्दै कमाउँदै गर्ने वातावरण तयार गर्नुभएको छ। जस्तै के देखिन्छ भने उहाँहरूले आफ्नै कलेजमा कामहरू सिर्जना गरिदिने, कामहरू खोजिदिने, आफ्नै कलेजमा कुनै कृषितिर लगाइदिने अथवा कलेजमा कुनै कृषिका क्रियाकलापहरू सञ्चालन गर्ने अनि त्यसैमा विद्यार्थीलाई संलग्न गराउने, अलिअलि पैसा पनि दिने, अनि कतिपय कलेजहरूले उद्योग प्रतिष्ठानहरूसँग एमओयु गरेर अनि त्यहाँ चाहिने विद्यार्थीहरूलाई रिकमेन्डेसन गरिदिने, सिफारिस गरिदिने, त्यहाँ एमओयु मार्फत ल हाम्रो विद्यार्थीहरू छन् भनेर पठाइदिने, यस्ता यस्ता कामहरू गरिरहनु भएको छ। नगर्ने मात्रामा, एकदम थोरै मात्रामा कलेजहरूले त्यो सुरु गर्नुभएको छ। त्यो गरेको प्रयास एकदमै सराहनीय प्रयास हो है यो, किनभने अहिले विद्यार्थीहरू अब सबै पढेर सकिसकेपछि काम गर्ने भन्ने मानसिकतामा एकदम गाह्रो छ। उहाँहरू छिटो छिटो गरेर कामको दुनिया, पढाइको दुनियाँमा प्रवेश गर्नुभन्दा कामको दुनियाँमा प्रवेश गर्ने, श्रम बजारमा प्रवेश गर्न चाहनुहुन्छ छिटो। पढाइ त के को लागि चाहिएको छ भने काम गर्नको लागि पढाइको सर्टिफिकेट चाहिने, त्यो नभए कामै नपाइने, भएपछि सर्टिफिकेट पाउनलाई पनि पढ्न जानुपर्ने बाध्यता छ है, पढाइ छोड्न पनि सक्नुहुन्न। छोड्दिन मिल्ने भए उहाँहरूले पढाइ छोडेर कामैतिर लाग्नुहुन्थ्यो, थोरै मात्र विद्यार्थीहरू नितान्त पढ्न भनेर लाग्नुहुन्थ्यो होला होइन। त्यसकारण काम महत्त्वपूर्ण हुँदै आएको छ अहिले पढाइभन्दा। यो यस अर्थमा यसरी प्रयास गरिरहनुभएका, पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना गर्ने जुन प्रयास गरिरहनु भएको कलेजहरू, शैक्षिक संस्थाहरू हुनुहुन्छ, उहाँहरूको पहल एकदमै सराहनीय र यो पहल अरूले पनि सिक्नु जरुरी छ। यद्यपि यो पहल उहाँहरूले एउटा शैक्षिक संस्था भएको हिसाबले, शैक्षिक संस्था भनेको तालिम प्रदायक संस्था होइन, शैक्षिक संस्था भनेको शैक्षिक संस्था, यो ज्ञान उत्पादन गर्ने संस्था हो, काम लगाउँछ भने पनि कामबाट ज्ञान सिर्जना गर्ने संस्था हो है। त्यसर्थ शैक्षिक संस्थाहरूले आफ्नै संस्थाभित्र, आफ्नै इन्स्टिच्युटभित्र कामहरू सिर्जना गरेर त्यति धेरै काम सिर्जना त्यहाँ हुँदैनन्, त्यहाँभित्र काम सिर्जना गरेर त्यो साध्य पनि हुँदैन। तर उहाँहरूले रिफरलको पद्धति अप्नाउन सक्नुहुन्छ, रिफरल सिफारिस गर्ने पद्धति अप्नाउन सक्नुहुन्छ। यसमा थप अहिले उहाँहरूले गरिराखेकोमा थप कुराहरू, उहाँहरूले आफ्नो कलेजको पढाउने समय परिवर्तन गर्न सक्नुहुन्छ ताकि काम गर्न पाउन्, आफैले काम दिनुभन्दा पनि काम गर्ने वातावरण सिर्जना गरिदियो भने बाहिर कतै न कतै काम गरिरहन्छन् र कलेजमा आएर पढ्छन्, त्यो गर्न सक्नुहुन्छ। काम खोजिदिन सक्नुहुन्छ, अन्त कतै सम्पर्क गराइदिन सक्नुहुन्छ, नेटवर्किङ गराइदिन सक्नुहुन्छ है। इन्टर्नको लागि कुनै उद्योग प्रतिष्ठानहरूसँग समझदारी गर्न सक्नुहुन्छ ताकि उहाँहरूले, विद्यार्थीले आफ्नो पढ्दै गर्दा उता इन्टर्नसिप पनि सकिसक्ने र त्यतिन्जेलसम्म पढेर सक्दा काम पनि सिकेर निस्कने गर्न सक्नुहुन्छ। त्यसकारण शैक्षिक संस्थाहरूले आफैले काम सिर्जना गर्ने त पहल त एकदमै राम्रो हो होइन, अलिअलि काम आफूले पनि सिर्जना गर्न सक्नुहुन्छ, थोरै थोरै काम युनिभर्सिटीहरूमा यो सम्भव छ। युनिभर्सिटी भनेको नितान्त रिसर्च इन्स्टिच्युट हुन्, त्यहाँ रिसर्चका प्रोजेक्टहरू ल्याउने र रिसर्चमा आएका फन्डिङहरू त्यहीँका विद्यार्थीहरूलाई त्यही रिसर्चमा इन्गेज गराएर अनि उहाँहरूलाई रिसर्चको पैसा पनि दिने, रिसर्चको स्किल पनि त्यही रिसर्चमा को फन्डिङबाट स्किल सिकाउने, त्यही रिसर्चमा इन्गेज गराउने अनि त्यसैसँग सम्बन्धित सैद्धान्तिक कुराहरू सिकाउने गर्यो भने युनिभर्सिटीहरूमा एकदमै राम्रो हुन्छ। कलेजहरूलाई चाहिँ अलि सकस हुन्छ, तर प्रयास चाहिँ प्रयास गर्नुपर्छ, किनभने अब अहिलेको समयमा विद्यार्थीहरू, हरेक विद्यार्थीहरूले मागेको पढाइभन्दा पनि बढी काम छ, अनि त्यसैलाई सम्बोधन गर्न सक्नुभयो भने आफ्नो आफ्नो हैसियत अनुसार, आफ्नो आफ्नो रणनीति अनुसार सम्बोधन गर्न सक्दा राम्रै हुन्छ।
0: अहिले 3,32,000 विद्यार्थी ग्रेडेड हुनुभयो, पास हुनुभयो, अब त्यसमा आधा त सरकारी विद्यालयबाट उत्तीर्ण हुनुभएको छ होला होइन। अब जति पनि हामीले यो कामसँगै पढाइको कुरालाई जोडिरहेका छौँ, त्यो भनेको सीमित ठाउँमा, उपत्यका काठमाडौँ उपत्यकामा भनौँ अथवा ठूला शहर बुटवल, काठमाडौँ, विराटनगर लगायतका ठूला शहरमा मात्रै सीमित छन् होला। यो एउटा अनुमान गर्दाखेरि यो पहलले चाहिँ कति विद्यार्थीलाई समेट्छ होला, 1,000, 2,000, 3,000 कतिलाई?
1: ठ्याक्कै यति संख्या भनेर त नभनौँ होइन, त्यो कति हुन्छ हुन्छ, तर यो यसरी काम गर्दै सिक्दै गर्ने शैक्षिक संस्थाहरूले आफैले काम दिएर गर्दा एकदमै थोरै हुन्छ, थोरै विद्यार्थीलाई मात्रै सम्बोधन हुन्छ। तर यसले ट्रेन्ड सेट गराउँछ, उदाहरण सिर्जना गर्छ कि अरूका लागि ए काम गर्दै पढ्दै पनि गर्न गराउन मिल्दो रहेछ भन्ने उदाहरण सेट हुन्छ। त्यो त्यो मुख्य कुरा हो। सयजनालाई मात्रै भनौँ न, देशभरिका शैक्षिक संस्थाहरू कलेजहरूमध्ये जम्मा 200 विद्यार्थीहरूले मात्रै यो सुविधा पाएको रहेछन् भने पनि त्यो 200 विद्यार्थीले पाएको जुन काम गर्दै सिक्दै गर्ने जुन सुविधा छ, कलेजले आफैले सिर्जना गरेको काम रोजगारी छ, त्यसले उदाहरण एउटा नमुना प्रस्तुत गर्छ अनि त्यो नमुनालाई हेरेर अरू कलेजहरूले पनि त्यसरी नै सिक्छन्। त्यो चाहिँ महत्वपूर्ण हुन्छ। 200 भन्ने महत्वपूर्ण होइन,
0: पर्याप्त नभए पनि
1: त्यसले देखाउने जुन बाटो हो, मार्गनिर्देशन हो, त्यसले देखाउने एउटा ट्रेन्ड हो, त्यो चाहिँ महत्वपूर्ण हुने भएको हुनाले थोरै भए पनि यो एकदम गहकिलो हुन्छ। अब अर्को कुरा, कलेजले आफैले रोजगारी सिर्जना गर्ने एउटा कुरा भयो, तर रोजगारी खोजिदिने, नेटवर्किङ गरिदिने, एमओयू गराइदिने, इन्टर्नसिपका लागि अरूसँग सम्झौता गर्ने अनि त्यस पछाडि काम खोज्ने तरिकाहरू सिकाइदिने, भनौँ न कलेजले आफैले जब सेल अथवा इम्प्लोइमेन्ट सेल, जब प्लेसमेन्ट सेल जस्ता युनिटहरू खडा गरेर त्यही एउटा युनिट एउटा शाखाले, कलेजको एउटा शाखाले नेटवर्किङ गराइदिनेतिर काम गर्न सक्यो, इन्टर्नसिप गराइदिनेतिर काम गर्न सक्यो, होइन जबको लागि सिभी लेख्ने तरिका सिकाइदिन सक्यो, जबको लागि इन्टरभ्यू दिने तरिकाहरू सिकाइदिन सक्यो, कहाँ कहाँ जबहरू खुलेका छन् देखाइदिन सक्यो। उदाहरणका लागि श्रम संसार भन्ने पोर्टल छ, श्रमसँग सम्बन्धित रोजगारीको पोर्टल हो त्यो, श्रम मन्त्रालयले बनाएको त्यो श्रम संसार पोर्टल यस्तो छ, यो पोर्टलमा यसरी जब खोलेको छ, तिम्रो लागि उपयुक्त जब यो हुनसक्छ, ल यसमा अप्लाई गरिहाल भनेर भनिदिन सक्छ। मेरो जब्स .com लगायतका जब्स नेपाल .com विभिन्न खालका यो जब्स पोर्टलहरू छन्, तिनमा जब खोज्न लगाउने, अप्लाई गर्न लगाउने, नमिलेको कुराहरू सिकाइदिन लगाउने गर्यो भने विद्यार्थीहरूले काम पाउँछन्। त्यो भयो भने मलाई लाग्छ आधा आधी विद्यार्थी, जति विद्यार्थीहरू यहाँ पढ्नुहुन्छ तीमध्ये आधा आधी विद्यार्थीहरू त काम पनि गर्न पाउनुहुन्छ, पढ्न पनि पाउनुहुन्छ, बाँकी विद्यार्थीहरू सबैलाई फेरि काम पनि गर्छु पढ्छु पनि भन्ने नहुन सक्छ। कोही चाहिँ म पढ्छु मात्रै सकेर अनि बल्ल काम गर्छु भन्नु थाल्नुहुन्छ। त्यसकारण यसले ठुलो माग, विद्यार्थीहरूको आजको ठुलो मागलाई सम्बोधन गर्छ।
0: अब यसमा भर्खरै तपाईँले भनेको कुरा अनुसार विश्वविद्यालय अथवा कलेजले चाहिँ विद्यार्थीलाई रोजगारीसँग जोड दिनुको लागि, त्यो लिङ्क गर्नको लागि चाहिँ अब तपाईँले यही क्षेत्रमा रिसर्च पनि गरिरहनु भएको छ, कतिको भूमिका खेलिरहनु भएको छ जस्तो लाग्छ अहिलेको समयमा?
1: धेरै कलेज धेरै युनिभर्सिटीले यस्तो गर्नुभएको छैन, किनभने उहाँहरूको एउटा निश्चित पाठ्यक्रम छ, पाठ्यक्रम सक्नुपर्ने बेलामा त्यो त्यो समयावधि छ, त्यो समयभित्र पाठ्यक्रम सक्नुपर्छ। अनि उहाँहरूलाई पनि के ठुलो चिन्ता के छ भने निश्चित प्रतिशत ल्याउनुपर्छ, विद्यार्थीले प्रतिशत राम्रो ल्याएनन्, ग्रेड राम्रो ल्याएनन् भने त्यो विद्यार्थीको जीवन पनि जोखिममा पर्छ, पछि करियर नै जोखिममा पर्छ है। प्रतिशत राम्रो आएन भने त करियर जोखिममा पर्छ, कतिपय कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना नै पाउँदैन, प्रतिशत राम्रो नआएको मार्क्स राम्रो नआएको विद्यार्थी भर्ना नै पाउँदैन। अनि मार्क्स राम्रो ल्याएन रे भन्यो भने त्यो कलेजको युनिभर्सिटीको पनि इमेज बिग्रन्छ, पछि फेरि अरू विद्यार्थी भर्ना गर्न भर्ना हुन नआउलान् भन्ने डर, यसै पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको होइन, सङ्ख्या प्रत्येक वर्ष घट्दै गएको स्थितिमा कलेजहरूमा स्कुल कलेजहरूमा युनिभर्सिटीहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै हुँदै हुँदै गएकोमा उहाँहरूलाई विद्यार्थी पुर्याउनु पर्ने चाप छ। अब विद्यार्थीलाई कामतिर पनि लगाइदिने अनि यता यो पढाउने पनि गर्दाखेरि काममा जाँदा यता पढाइ बिग्रन्छ, किनभने हाम्रो परिवेशमा कामले पढाइलाई सपोर्ट गर्ने परिवेश हाम्रो छैन, नभएपछि काममा जान थालेपछि पढाइ बिग्रन्छ, पढाइमा राम्रो मार्क्स ल्याएन भने त्यो आफ्नो युनिभर्सिटीको आफ्नो कलेजको पनि इमेज जाने भयो, विद्यार्थीको पनि करियर ध्वस्त हुने भयो है, कतिपय अवस्थामा भर्नै हुन नपाउने स्थिति हुन्छ, कलेजहरूमा युनिभर्सिटीहरूमा भर्ना हुनै पाउँदैन, जागिरमा पनि त्यही कति कुन पर्सेन्ट आएको कति पर्सेन्ट आएको छ पर्सेन्टका आधारमा धेरै पर्सेन्ट आउनेहरूलाई जागिरमा छिटो लिने सम्भावना हुन्छ, काममा छिटो लिने सम्भावना हुन्छ, भनेपछि त्यो पर्सेन्टलाई अथवा मार्क्स जुन प्राप्ताङ्क छ त्यो प्राप्ताङ्कलाई रिक्समा राखिराखिकन, आफ्नो इमेजलाई रिक्समा राखिराखिकन अनि विद्यार्थीको करियरलाई रिक्समा राखिराखिकन कलेज युनिभर्सिटीहरूले त्यो जागिर खोज्ने खोजाइदिने लगाइदिनेतिर त्यत्रो रिस्क लिन चाहिँ चाहनुहुन्न है। यद्यपि अब जति कलेजहरूले जति शैक्षिक संस्थाहरूले यो यो काम गर्नुभएको छ, केही शैक्षिक संस्थाहरूले गर्नुभएको छ जब प्लेसमेन्ट राखेर अनि उहाँहरूलाई काम खोजिदिने एमओयु गराइदिने यस्ता यस्ताहरू गर्नुभएको छ, अलिअलि आफ्नै कलेजमा पनि कामको सिर्जना गरिदिने गर्नुभएको छ, त्यो त्यो त्यो प्रयास चाहिँ राम्रो हो, तर त्यसको पछाडि रिस्कहरू उत्तिकै छन्। धेरै कलेजले यो रिस्क लिन चाहनुहुन्न।
0: कार्यक्रम देश परदेशमा हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौ। आज हामी पढ्दै कमाउँदै संस्कृतिको आवश्यकता, विद्यार्थीका लागि उपलब्ध अवसर, उच्च शिक्षा र रोजगारी बीचको सम्बन्ध, विदेश पलायनका चुनौती तथा अबको नीतिगत सुधारका विषयमा शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बरालसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ।
3: नेपालको रोजगारी क्षेत्रको बढी हिस्सा ओगटेको भनेको निजी क्षेत्र भनेर हामीले पटक पटक भन्दै आएका छौँ। कुनै विद्यालय अथवा शैक्षिक संस्थाले निजी क्षेत्रसँग समन्वय गर्यो अथवा लिङ्क गर्न सक्यो भने चाहिँ त्यसबाट चाहिँ कतिको लाभ लिन सकिन्छ?
4: अत्यधिक लाभ लिन सकिन्छ। यो चाहिँ यही नै हो रिफरल भनेको, यही नै हो एमओयू भनेको, होइन समझदारी गर्ने, सहकार्य गर्ने भनेको यही नै हो। अहिलेको हाम्रो शिक्षा पद्धति मा अघि नै मैले भने नि शिक्षा पद्धति हाम्रो कस्तो छ भने कामले पढाइलाई सपोर्ट गर्दैन। काम नितान्त एकातिरको, पढाइ नितान्त अर्कोतिरको हुन्छ। अनि पढाइ वितरण छ भनेर काममा लगाउन लाग्न पनि गाह्रो, विद्यार्थीलाई कसैले सिफारिस गर्न पनि गाह्रो, त्यसकारण यस्तो स्थिति छ। तर कलेज युनिभर्सिटीहरूले दुई वर्ष, कम्तीमा दुई वर्ष त आफूसँग बसेको हुन्छ विद्यार्थी, होइन? युनिभर्सिटी पनि त्यहीँ छ भनेदेखि त पाँच छ वर्ष, छ सात वर्ष, सात आठ वर्षसम्म आफूसँग भइराखेको हुन्छ विद्यार्थी। ऊ विद्यार्थीको स्किल के हो त्यो युनिभर्सिटी कलेजलाई थाहा हुन्छ, विद्यार्थीको इन्ट्रेस्ट के छ थाहा हुन्छ, उसको झुकाव कतातिर छ, उसले भविष्यमा के राम्रो गर्न सक्छ भन्ने कुरा कलेज युनिभर्सिटी पत्ता लगाउनु थाहा हुन्छ। छैन भने पत्ता पनि लगाउनुपर्छ, होइन? विद्यार्थीको आफ्नो झुकाव के छ, उसले केमा राम्रो गर्न सक्छ, अनि उसको स्किल, उसको इन्ट्रेस्ट अनुसारका कार्यक्षेत्रहरू कहाँ छन् होला भनेर खोजिदिन पनि सक्छ क्या युनिभर्सिटीले, त्यो खोजिदिन पनि सक्छ कलेजले, त्यो खोजिदिन सक्छ, है? मार्केटिङ भनेर पढेको छ विद्यार्थी छ भने मार्केटिङको क्षेत्र कहाँ कहाँ हो, उसले कहाँ खोज्ने हो, त चपापा त्यति खोज्दै अन्धाधुन्ध खोज्दै हिँड्दाखेरि विद्यार्थी रणभुल्लो पर्छ, अनि त्यो एकदमै मेसो मेलो नपाएर उसले त्यो खोज्ने प्रक्रिया नै छोडेर अनि त्यस पछाडि विदेश हिँड्छ, होइन? भनेपछि उसलाई सहज बनाइदिने काम, कोही विद्यार्थीको होटल म्यानेजमेन्टको छ भने होटल म्यानेजमेन्ट पढेको विद्यार्थीले तिमीले होटल म्यानेजमेन्टको यहाँबाट सुरु गर्नुपर्छ, तिमीले होटल म्यानेजमेन्टको लागि तिम्रो जबको लागि अब यहाँ सम्पर्क गर्नु भनेर देखाइदिन सकिन्छ, है? अनि सोसल वर्क पढिराखेको विद्यार्थी हुनुहुन्छ भनेदेखि सोसल वर्कको लागि तिम्रो लागि उपयुक्त रोजगारी दिने संस्थाहरू यी हुन् भनेर सम्पर्क गराइदिन त सक्छ नि त युनिभर्सिटीले। तिम्रो लागि इन्टर्न गर्ने, तिम्रो इन्ट्रेस्ट सोसल वर्कमा रहेछ, तिमीले पढिरहेको विषय यो छ, तिमीले इन्टर्न गर्न सक्ने संस्थाहरू यी हुन् भनेर देखाइदिन सक्छ, इन्टर्नमा पठाइदिन सक्छ, होइन? उहाँहरूसँग कुनै रोजगारी छ भनेदेखि हामीसँग यो यो खालका, यो यो सिप भएका यस्तो यस्तो विद्यार्थीहरू छन् भनेर त्यो एउटा सामान्य भनौँ न रोस्टर मात्रै पनि पठाइदिन सक्छ सोसल वर्कका एनजिओ आइएनजिओहरूतिर रोस्टर पठाइदिन सक्छ, हाम्रा यति यति विद्यार्थीहरू यस्तो यस्तो स्थितिका छन् तपाईँहरूलाई काम लाग्न सक्छ भनेर पठाइदिन सक्छ, होइन? उहाँहरूकोमा खुलेको छ भने ल त्यहाँ खुलेको छ अप्लाई गर भनेर भनिदिन सक्छ। त्यसकारण कलेज युनिभर्सिटीहरू, कलेज युनिभर्सिटीहरूले यो खालको कोर्डिनेसन गरिदिन सक्छन्, लिङ्क गराइदिन सक्छन् क्या, रोजगारीसँग लिङ्क गराउन भने मजाले सक्छन्। आफैले सिर्जना गर्न पो, त्यो सिर्जना गर्ने नै उद्देश्यले खोलिएको संस्था होइन, रोजगारीको उद्देश्यले खोलिएको संस्था होइन, तर रोजगारीसँग लिङ्क गराइदिने विद्यार्थीको हितको लागि, करियरको लागि, होइन? एमओयू गराइदिने, इन्टर्नसिप गराइदिने, त्यसको लागि आवश्यक तालिम चाहिएको छ भने तिमीले यो तालिम यहाँ गर गर है भनेर देखाइदिन सक्ने, यहाँनिर रोजगारी खुलेको छ ल हेर त अप्लाई गर त भनिदिन सक्ने, यो त पढेर परीक्षा दिएर सकेपछि पनि गर्न सक्छ नि त, कलेजभित्र रहिन्जेल मात्र गर्नुपर्छ भन्ने छैन, कलेज निस्केर गइसकेपछि पनि आफ्नो विद्यार्थीहरूलाई आफ्नै सम्पर्कमा राखेर, आफ्नै राडारभित्र राखेर यी कामहरू गरिराखेको हुन्छ क्या। यो चाहिँ कलेज युनिभर्सिटीले गर्यो भने युवाहरूलाई रोजगारी प्राप्त गर्न, आफ्नो कलेज युनिभर्सिटीले गर्न सक्ने सबैभन्दा उत्तम काम यो हुनसक्छ।
2: विदेशमा चाहिँ विद्यालय हप्तामा
3: तिन चार दिन सञ्चालन हुने, त्यो दिनमा चाहिँ विद्यार्थीहरू अनिवार्य पढ्न जानुपर्छ र त्यो बाहेकका अरू दिनमा दुई दिन चार दिन चाहिँ उहाँहरूले आफ्नो पढाइअनुसारकै रोजगारीमा काम गर्ने अवसर चाहिँ मिलाइएको हुन्छ भन्ने कुरा तपाईँले बताइरहनु भएको थियो कि नेताहरूले पनि अब विद्यालय दुई तिन दिन खोले पुग्छ अरू चाहिँ सिप सिकाएर उहाँहरूलाई चाहिँ पैसा कमाउने बाटोतिर लगाउनुपर्छ भन्ने कुराहरू पनि उठिया छन् पछिल्लो समय। हामीले त्यो अलिकति यो जुन पढ्दै कमाउँदै कल्चरले गर्दाखेरि संस्कृतिले गर्दाखेरि त्यो सिक्न त सिक्यौँ तर तरिका चाहिँ अलिकति जानेनौँ भनेर चाहिँ बुझ्नु पर्यो।
4: हो नि, हामीले सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू सिक्यौँ, सैद्धान्तिक ज्ञानहरू छ विद्यार्थीमा, तर काम गर्ने क्षेत्रमा अब शिक्षाको दुनियाँ, ज्ञान आर्जन गर्ने शिक्षाको दुनियाँ एउटा भयो, त्यस पछाडि कामको दुनियाँमा छिर्नुपर्छ, लेबर मार्केटमा छिर्नुपर्छ, श्रम बजारमा जानुपर्छ। श्रम बजारमा जाँदा उसँग पढेको ज्ञानले कामै नगर्ने होइन, अनि जिरोबाट सुरु गर्नुपर्ने, त्यत्रो वर्ष 14 वर्षसम्म क्लास वानमा पढ्यो, टूमा पढ्यो गरेर होइन मास्टर्ससम्म पढिसक्दा त उसले 17 वर्ष पढिसके हुन्छ नि, 17 वर्ष लगानी गरिसकेपछि त 18 वर्षमा कामको दुनियाँमा प्रवेश गर्दा त केही त सपोर्ट हुनु पर्थ्यो नि, त्यस्तो सपोर्ट हुने चाहिँ एकदमै कम सपोर्ट हुन्छ क्या, भनौँ न न्युमेरेसी गणितीय सिप सपोर्ट गर्छ, लिट्रेसी साक्षरताको सपोर्ट हुन्छ, अनि अरू त कोही कतातिर दौडनु पर्ने, कोही कतातिर कमर्स पढेको छ भने अर्को विषयतिर लाग्नुपर्ने, लिटरेचर पढेको विद्यार्थी छ भने यतातिर मार्केटिङतिर लाग्नुपर्ने, कता हो कता क्या, जे पाउँछ त्यही गर्ने होइन, यस्तो स्थिति छ। सैद्धान्तिक रूपमा त कलेजहरूले दिएका ज्ञानहरू एकदमै राम्रा छन् होइन, अहिले पनि गरिराखेका ज्ञानहरू, कलेज युनिभर्सिटीले दिने ज्ञानहरू राम्रा छन्। यति हो, त्यो ज्ञानले मात्रै कुनै बेला विगतमा कुनै बेला हाम्रो परम्परागत रूपमा कुनै बेला काम गर्थे, पढेर जानेपछि त्यसले जीवन जिउन मजाले सजिलो हुन्थ्यो। अब अहिलेको त्यो परिवेश नै परिवर्तन भएको हुनाले कामको दुनियाँमा चाहिँ त्यो सैद्धान्तिक ज्ञानले मात्रै काम गर्दैन, सैद्धान्तिक ज्ञान प्लस सिप प्लस नेटवर्किङ खोज्ने के खोज्ने ठाउँ पत्ता लगाउने यो सिप है, अनि यो 21st सेन्चुरीका सिपहरू, यस्ता सिपहरूले पनि आफू सुसज्जित भइसकेपछि अनि ज्ञान पनि हुन्छ, त्यो सिप पनि हुन्छ, खोज्ने तरिका नि हुन्छ, सम्पर्क पनि हुन्छ, अनि उनीहरू काम खोज्न सक्छन्। आफै उद्यमशील हुन्छु भने पनि आफै उद्यमशील भएर सानसानो कामबाट सुरु उद्यमबाट सुरु गर्न पनि सक्छन् है, त्यस्तो छ। अब पढ्दै कमाउँदै गर्ने हकमा भर्खर यो अवधारणा आएको हुनाले पढ्दै पनि काम गर्दै पनि गर्न सकिँदो रहेछ, यो गर्नुपर्छ अब भन्ने त बन्यो होइन, तर त्यसको लागि धेरै संरचनाहरूमा परिवर्तन हुनु जरुरी छ। उदाहरणका लागि हाम्रो पढाइको समयमा परिवर्तन हुन्छ, पढाइको समय र कामको समय एकैचोटि हुनु भएन। अर्को कुरा, हाम्रो परीक्षा प्रणालीमा पनि सुधार हुनुपर्ने हुन्छ, हाम्रो परीक्षा प्रणालीले कामलाई सपोर्ट गर्दैन, कामले सपोर्ट गर्ने खालको परीक्षा छैन, बोक्नुपर्ने, रट्नुपर्ने, लेख्नुपर्ने, किताबमा लेखेको कुरा लेख्नुपर्ने होइन, कामको दुनियाँमा वा काम गरेर अनुभव गरेको कुरा लेख्ने ठाउँ नहुने, त्यस्तो खालको छ। परीक्षा प्रणालीमा पनि केही सुधार गर्नुपर्छ ताकि म पढे पनि मैले लेख्ने कुरा त्यही हो, काम गर्नु भए पनि मेरो काम गरेको आधारमा चाहिँ म लेख्न सक्छु भन्ने भयो भने त मान्छे काम गर्दा मलाई पढाइमा डिस्टर्ब हुँदैन भन्ने हुन्छ नि। यसरी विभिन्न सिद्धान्त त हामी अब त्यसभित्र पढ्दै कमाउँदै गर्ने क्षेत्रतिर प्रवेश गऱ्यौँ होइन, तर त्यसका लागि चाहिने संरचनाहरू, यी बेसिक संरचनाहरू चाहिँ पुरा गर्न बाँकी नै छ।
3: म अस्ति भर्खर एउटा रोचक प्रसङ्ग मेरो यो सामाजिक सञ्जाल हेर्दै गर्दाखेरि के आयो भन्दाखेरि, त्यो यति जिपी आयो उति जिपी आयो भनेर अभिभावकहरूले राखिरहनु भएको थियो, बधाई पनि दिइरहनु भएको थियो होइन, जिपी चाहिँ धेरै आयो, तर उहाँ एउटाले गुनासो पनि गर्नुभएको थियो त्यहाँ, अब यतिकै धेरै जिपिए ल्यायो तर के गर्नु, ग्यास बाल्न जानेन भनेर गुनासो गर्नुभएको थियो, व्यावहारिक शिक्षाको चाहिँ कमी देखियो, त्यो समस्या चाहिँ अहिलेका विद्यार्थीहरूमा धेरै छ भन्ने गुनासो पनि अर्कोतर्फबाट सुनिन्छ।
4: अहिलेका विद्यार्थीमा व्यावहारिक शिक्षाको कमी भन्ने मात्रै पनि होइन, पहिलाको शिक्षामा पनि व्यावहारिक शिक्षाको कमी नै हुन्थ्यो होला होइन, किनभने शिक्षा काम एकातिर, आफ्नो घरायसी कामहरू एक थरी हुन्छ, पढ्नुपर्ने विषयवस्तुहरू अर्को थरी हुन्छ, सबै कुरा त्यो शिक्षाले सम्बोधन गर्ने भन्ने पनि हुँदैन होइन। तर के हो भने त्यहाँ आएको जुन तपाईँले सामाजिक सञ्जालमा हेरेको कमेन्ट त्यो गलत पनि होइन है, त्यो सही कुरा, किन भन्दा पढाइ सकेर पनि सामान्यभन्दा सामान्य कुरा पनि नजान्ने भनेको, पढ्ने भनेपछि पढ्नेमा मात्रै लागिरहने, उसले अरू कुराहरू सिक्ने खालको त्यो वातावरण पनि पाएन, होइन, अरू कुराहरू सिक्नलाई त्यो पढाइले सपोर्ट पनि गरेन, अरू कुरा सिक्नलाई त्यो पढाइले रोक्छ क्या। भनेको उदाहरणको लागि ल हेर्नुहोस् न, एउटा स्कुलको एउटा उदाहरण लिउँ, नौ कक्षाको अथवा दस कक्षाको विद्यार्थी, उसले बिहान एउटा स्कुलमा जानको लागि बिहान नौ बजे स्कुल खुल्छ, नौ बजे स्कुल खुल्नलाई आठ बजे खाना खाएर निस्कनु पर्यो, आठ बजेदेखि चार बजे स्कुल सकिन्छ, साढे चारमा घर आइपुग्छ भने दिनको आठ बजेदेखि साढे चार बजेसम्मको लागि त त्यो सैद्धान्तिक ज्ञानहरू स्कुल कलेज स्कुलको ज्ञान किताबी ज्ञान लिनको लागि समय खर्च गर्यो नि। भनेको तीन भागको एक भाग, एक तिहाई जिन्दगीको एक तिहाई अथवा आफ्नो समयको एक तिहाई समय त्यहाँ दिइसकेको छ क्या। अब फेरि होमवर्क पनि हुन्छ घरमा आएर, त्यहीँको लागि सपोर्ट त्यही एक तिहाईमा फेरि थप्ने है, अनि गर्दै गर्दै जाँदाखेरि घरको कुरा त सिक्नै पाउँदैन, अनि घरको कुरा सिक्न लगायो भनेदेखि त्यो होमवर्क गर्न पाउँदैन, अनि उसैलाई डिस्टर्ब हुन्छ। भनेको हाम्रो पढाइ कस्तो भयो भने, ऊ त एउटा समय दिइसकेपछि त बाँकी समय उसको आफ्नो हुनु पर्थ्यो नि, विद्यार्थीले आफ्नो समय घरको लागि आफ्नो लागि विभिन्न खालको हुन्थ्यो, त्यस्तो छैन क्या। बाँकी समय पनि होमवर्क नै भनेर लगाएछ है, होमवर्क दिन्छौँ, होमवर्क गर्नु पर्यो, त्यो सक्नु पर्यो, परीक्षा भने परीक्षाको तयारी गर्ने भन्यो, फेरि त्यही पढ्नु पर्यो। भनेको एक तिहाई समय त स्कुलमै जान्छ, बाँकी एक तिहाई पनि फेरि त्यसैको लागि तयारी गर्दा त्यही पढ्दाखेरि यहीँ जान्छ होइन, अनि अरू कुरामा इन्गेज हुनै नपाउने, विवाह वर्तन छ भने पनि जान नपाउने होइन, कहीँ केही फङ्सन घरमा श्राद्ध होला, श्राद्धमा बस्न नपाउने, अनि कहाँबाट सिक्छ त, श्राद्धमा के गर्नुपर्ने हो, विवाहमा के कुरा के सामान जुटाउनु पर्ने हो भन्ने कुरै सिक्न पाउँदैन। त्यो सिक्नलाई पनि वास्तवमा पढाइले डिस्टर्ब गरेको है, पढेर यताको कुरा सिक्नुभन्दा यताको कुरा सिक्नै नपाउने खालको पढाइ हाम्रो त्यो त्यो खालको शैक्षिक पद्धति छ क्या। विदेशतिर स्कुल लेभलमा दिउँसो क्लासमा गएर पढिसकेपछि त्यो त्यो त्यो झोला नै त्यहीँ थन्किएर आउने हो, घरमा आइसक्यो, घरको उसको आफ्नो जिन्दगीलाई डिस्टर्ब गर्दैन पढाइ, त्यसको लागि त एउटा निश्चित समय दिइसक्यो त, आठ घन्टा दिइसक्यो है, चौबिस घन्टामा आठ घन्टा दिनु पर्यो, आठ घन्टा सुत्नु पर्यो, अनि आफ्नो लागि खोइ त हो त्यस्तो हुन्छ। त्यसकारण यो तपाईँले जुन सामाजिक सञ्जालमा देखेको भन्ने कुरा चाहिँ गलत होइन, यद्यपि अब त्यति धेरै कमेन्ट गरेर नेगेटिभ नै भइहाल्नु पर्दैन।
3: अर्को अभिभावकको पाटो पनि म जोडिहाल्छु, आफ्ना केटाकेटीहरूले चाहिँ अभिभावकले धेरै पुलपुल ल्याए, त्यही भएर उनीहरूले सिक्नुपर्ने जति ज्ञान सिक्न नसकेका हुन् पनि भन्छन्,
4: बढी पुलपुल ल्याएर नसिकेको भने पुलपुल ल्याउँदै सिकाउँदै गरेको नि त हुन्छ नि, पुलपुल ल्याउँदै सिक्दै गरेको नि त हुन्छ नि होइन। त्यसो भए त्यो चाहिँ त हो जस्तो मलाई कति पनि लाग्दैन, तर एउटा चाहिँ मैले आफूले देखेको के भने, अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई काममा लगाइरहनु पर्छ क्या। अब ऊ पढ्दैछ, यो त सानै छ, यसले त जान्दैन अथवा यसले बिगार्ला भनेर काम गर्न नदिएर हुँदैन। जस्तो बच्चालाई, सानो बच्चाको कुरा गरौँ, खाना खान भर्खर भर्खर खान सिकेको बच्चाले स्वतः पोख्छ, त्यो प्लेटमा लिएर पोख्दै भात खाँदै गर्छु भन्ने बच्चालाई तपाईँले आफै खुवाउनु भयो र उसले पोख्छ भनेर खाना दिनु भने उसले खाने अवसर पाएन। कहीँ विवाह वर्तनमा सामेल गराइदिनु भयो भने त्यो बच्चाले सामेल भएर सिक्ने अवसर पाएन होइन। जाहिर खोज्ने क्रममा पनि तपाईँ आफै भन्दै हिँड्नुभयो, मान्छेहरूलाई भन्दै हिँड्नुभयो भने उसले आफैले खोज्ने अवसर पाएन, त्यस कारण त्यो अवसर त दिनुपर्छ, रोक्नु हुँदैन।
3: अबको समयमा चाहिँ नेपालमै अलिकति विद्यार्थीहरूलाई पनि सहज तरिकाले सोचे जस्तो आमदानीमा जोड्न र सँगसँगै काम लगाउन चाहिँ कुन कुन क्षेत्रमा अलिकति भनौँ न तुलनात्मक हिसाबले राम्रो अवसरहरू हुन सक्छन्?
4: एक त आइटीको क्षेत्र छ, अहिले आइटीको क्षेत्र एकदमै अब यो बढ्दै गएको क्षेत्र छ, यसका सम्भावनाहरू एकदमै धेरै छन्। अनि हाम्रो जस्तो परिवेशमा जहाँ हामी एकदमै पहाडी भेगमा छौँ, नितान्त पहाडहरू नै बढी भएको, उत्पादन अलिक कम हुने अथवा हाम्रो पहाडमा हिमालमा उत्पादनै के हुने भन्ने कुरा पनि हामीलाई थाहा नभइसक्यो, उत्पादन हुने चिजहरू त होला नि त होइन, पहाडमा धान र गहुँ मकै खेत पो हुन छोड्यो कम भयो है, तोरी हुन छोड्यो कम भयो, तर पहाडमै हुने यही खालको वातावरण हुने अरू उत्पादन छन् होला, त्यो हामीले खोज्नु त्यो पहिचानै गर्न सकिएको छैन। यस्तो अवस्थामा हाम्रो अर्को अवसर के हुँदै आयो भने, यहीँ बसेर यहीँको अब आइटीकै सेवामूलक कामहरूमा चाहिँ यहीँ संलग्न पनि हुन सक्ने, किनभने सबैको घरमा सबैको सबै व्यक्तिको जीवनमा आइटीको हरेकसँग इक्विपमेन्ट चाहियो होइन, हरेकसँग मोबाइल चाहियो, हरेकसँग यो अरू टेलिभिजनहरू पनि हुनुपर्ने हो, हरेकसँग यो भएको हुनाले अनि प्रोग्रामिङहरू चाहियो, कम्प्युटरमा हरेक खालका प्रोग्रामिङहरू हुन्छन्, सफ्टवेयरहरू हुन्छन्, यसको लागि ह्युमन रिसोर्स चाहिन्छ। त्यो ह्युमन रिसोर्स हामीले धेरै अब बाहिर कसले बनाइदिएको छन् र त्यही हामीले प्रयोग गरिरहेछौँ। त्यस्ता सफ्टवेयर

0: डलर लाखौं डलर कमाउने साथीहरू हुनुहुन्छ भनेदेखि त्यतैतिर प्रमोट गर्यो भने हाम्रो पहाडी इलाका हाम्रोमा धेरै उत्पादन हुँदैन यस्तो छ उस्तो छ भन्ने पर्दैन, हामी यहीँ बसेर बाहिरतिर सब के भन्छ निर्यात गर्न सक्छौँ, क्या सेवा निर्यात गर्न सक्छौँ, गरिराखेका छन्। त्यो क्रम बढ्दै पनि छ। सरकारले जुन ल्याएको आइटीको क्षेत्रलाई अलिक बढी प्रमोट गर्ने भनेर ल्याएको कार्यक्रम छ, त्यो चाहिँ राम्रो राम्रो छ, यसलाई अगाडि बढाउने क्षेत्र छ। अब अर्को टुरिज्ममा त्यस्तै हुन्छ, टुरिज्ममा पनि उस्तै छ है, किनभने हाम्रो देश टुरिज्मको लागि एकदमै एकदमै उपयुक्त ठाउँ छ। अब हाम्रो प्रकृतिले उपयुक्त ठाउँ दिएको छ, तर व्यवस्थापकीय दृष्टिबाट हामीले चाहिँ पर्यटकका लागि उपयुक्त बनाउन सकेको छैनौँ। त्यो व्यवस्थापकीय पाटो सिकाउने अनि टुरिज्मका सिपहरू सिकाउने होइन, यस्ता कामहरू गर्न सक्यो भने युवाहरूलाई यहीँ रोजगारी हुन्छ। हिमालमा हिउँ रहँदा पनि हिउँ हेर्न आउनेहरू हुन्छन्, हिमालमा हिउँ पग्लँदै गएर सकिएर कालो हिउँ पहाड भयो भने पनि यहाँ हिउँ थियो अहिले यस्तो भयो भनेर फेरि त्यही हेर्न पनि टुरिस्टहरू आउँछन् होइन। हाम्रो प्रकृतिले त्यो देन छ हामीसँग, यसको लागि चाहिँ आइटी अनि त्यस पछाडि टुरिज्म यी एकदमै राम्रा क्षेत्रहरू। र अर्को कुरा, अहिले कृषिमा लाग्ने जनसङ्ख्या एकदमै कम हुँदै गएको छ, तर के हो भन्दा कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र मेकानाइजेसन यान्त्रीकरण गर्न नसकेको कारण कृषिमा संलग्न हुने जुन जुन भोल्युम हो त्यो कम भएको हो। कि हाम्रो यतिको पृष्ठभूमि, हाम्रो यतिको जग्गा जमिन भएको, किनभने हाम्रोमा एउटा थोरै भए पनि दुई आना मात्रै भए पनि जग्गा नभएका व्यक्तिहरू चाहिँ असाध्यै कम छन्, धेरै छैन, विदेशमा धेरै हुन्छन्। हामीसँग त्यो सुविधा छ, हरेकको अलिअलि अलिअलि अलिअलि जग्गा छ, कि त्यही जग्गाको सदुपयोग कसरी गर्ने हो भन्ने कुरा चाहिँ हामीलाई थाहा नभएको हो। र थोरै श्रमबाट धेरै आमदानी कसरी लिन सकिन्छ भन्ने ज्ञान नभएको त सिकाउने पनि कोही छैनन् होइन। त्यसकारण तेस्रो भनेको त कृषि नै हो, फेरि कृषिलाई आधुनिकीकरण गर्यो भने त यहीँबाट उत्पादन त्यसैमा संलग्न हुन सकिन्छ नि त, आमदानी त्यहीँबाट गर्न सकिन्छ। कृषिलाई आधुनिकीकरण गर्ने, कृषिलाई व्यवसायीकरण गर्ने, त्यसलाई मेकानाइजेसन यान्त्रिकीकरण, अहिले त हामीले आफ्नै हातले खन्दै हातले बनाउँदै जोत्दै यस्तो काम गरिरहेछौँ, यन्त्रले मसिनले गर्छन् धेरै काम। कृषिमा मसिनको प्रयोग गर्न थालियो भनेदेखि त्यहाँबाट धेरै मुनाफा हुन्छ, थोरै श्रमबाट मेसिनको सहयोगमा थोरै श्रमबाट धेरै उत्पादन हुन्छ र त्यसलाई मार्केटिङ गर्न सक्यो भनेदेखि अनि यहाँ मुनाफा हुन्छ भनेपछि त मुनाफा देखेपछि त आउँछ त मान्छे, यसै पनि संलग्न हुन्छ, त्यहाँ काम गरेर भन्नै पर्दैन है। कृषि पनि अर्को हो।
1: सरकारको कुराकानी पनि गरौँ, सरकारले चाहिँ विशेष गरी विद्यार्थी मैत्री रोजगारीका कुराहरू भनौँ, अरू भनौँ न यो इन्टर्नसिपदेखि लिएर स्टार्टअपका कार्यक्रमहरूलाई चाहिँ अब कसरी प्राथमिकता दिनुपर्छ?
0: सरकारले के गर्ने हो भने एउटा त विद्यार्थीहरूले यहीँ गर्न खोजे, एउटा त उनीहरूलाई इन्टर्नसिपमा राम्रोसँग इन्गेज गराउने, यो इन्टर्नसिप चाहिँ कम्पलसरी गराए पनि हुन्छ कि सबै विषयमा इन्टर्नसिप कम्पलसरी गराउने। अब इन्टर्नसिपको कम्पलसरी गराइसकेपछि उनीहरूले 5-6 महिना कम्पलसरी गरिसकेपछि उनीहरूले केही न केही त सिक्छन् त्यहाँभित्र, इन्टर्नसिपबाट केही न केही सिक्छन्, भोलन्टियरी कामलाई गराउने, जस्तो यो मेडिकल लाइनतिर पढेर सकेपछि 2 वर्ष काम गर्नै पर्ने, त्यो पनि दुर्गममा गएर भन्ने छ नि सेवा गर्नुपर्ने है, त्यो भनेको काम पनि सिक्यो, पढेर मात्रै सकेन काम पनि सिक्यो, त्यस्तै खालको इन्टर्नसिप चाहिँ एउटा हुन्छ। अर्को इन्टर्नसिप मात्रै होइन, सरकारले प्रतिष्ठानहरू उद्योग प्रतिष्ठानहरूलाई पनि इन्टर्नसिपमा आएका विद्यार्थीहरूलाई सिकाउनु पर्छ भन्ने खालको त्यो खालको एउटा बाध्यात्मक व्यवस्था के सिकाउनु पर्छ। अहिले के छ भने अहिले विद्यार्थीले इन्टर्नसिपमा गइसके पनि अब त्यो उद्योग प्रतिष्ठानहरूले के काम लगाउने हो भन्दा कतै सामान पुर्याएर ल्याइदेऊ भन्ने होइन, सामान लिन पठाउने, बजारबाट किन्न पठाउने, त्यो खास सिक्ने वातावरणको लागि भन्दा पनि, उसको लेभलले सिक्ने भन्दा पनि साना साना आफूलाई सहयोग हुने खालका कहीँ व्यक्तिगत कामहरू लगाइदिने त्यस्तो गरेको छन् होइन, उनीहरूलाई सिकाउनुपर्छ भन्ने खालको छैन क्या, त्यसलाई पनि कम्पलसरी बनाउनुपर्छ, त्यो सरकारले को नियन्त्रणभित्र राखेर, त्यो सरकारले नै निर्देशन गरेर होइन इन्टर्नसिप। अर्को प्रावधान के हुन्छ भने विद्यार्थीहरूलाई अथवा उद्योग प्रतिष्ठानहरूलाई निश्चित प्रतिशत, आफ्नो ह्युमन रिसोर्सको निश्चित प्रतिशत चाहिँ विद्यार्थीहरूबाट इन्टर्न अथवा भोलिन्टियरको रूपमै राख्नै पर्ने,

0: निश्चित प्रतिशत त्यसरी नियम बनाएर त्यसरी गरायो भने ती विद्यार्थीहरू त कामबाट सकिसकेपछि काम सिकेर निस्कन्छ नि, अनि उनीहरू रोजगारीमा जान सक्छन्। होइन, सरकारले गर्न सक्ने कामहरू भनेका यी हुन्। सरकारले गर्न सक्ने काम भनेको काम गर्दै पढ्दै गर्ने वातावरणको लागि कलेजका पाठ्यक्रमहरू पनि त्यही अनुसार परिवर्तन गर्नुपर्ने, समय त्यही अनुसार परिवर्तन गर्नुपर्ने, परीक्षा प्रणाली त्यही अनुसार परिवर्तन गर्ने, अरू धेरै गर्नु पर्दैन, कामको अनुभवले पढाइलाई सपोर्ट गर्ने खालको परीक्षा प्रणाली के
1: दुवैतिर फाइदा
0: हुने। पढेर आएपछि कामलाई पनि सपोर्ट गर्ने, काममा इन्गेज छ भने त्यसले उक्त पढाइलाई पनि सपोर्ट गर्ने, अनि मार्किङ गर्दा पनि काम गरेको छ भने त्यसको लागि छुट्टी मार्किङ गर्ने, परीक्षाको मार्क त दिन सकियो नि त, स्कोर दिन सकिन्छ। यस्ता कामहरू सरकारले नियम बनाएर गरे मात्रै हुन्छ, नत्र भने त कसैले म गर्छु भन्यो भने आफू एउटा कलेजले मात्रै गर्छ, एउटा युनिभर्सिटीले मात्रै गर्छ, अरूले
1: तान्न
0: मात्रै हुन्छ। त्यसकारण सरकारले नै एउटा सिस्टम बनाइदियो भने त्यही सिस्टमभित्र रहेर सबैले गर्छन् अनि विद्यार्थीहरू लाभान्वित हुन्छन्।
2: स्थानीय तहले चाहिँ के गर्न सक्छ यसमा?
0: स्थानीय तहमा रोजगार सेवा केन्द्र छ, प्रत्येक स्थानीय तहमा छ, 753 पालिकाहरूमा रोजगार सेवा केन्द्र र रोजगार संयोजक हुनुहुन्छ त्यहाँ एकजना, अनि उहाँको मातहतमा दुईजना तीनजना अरू कर्मचारी साथीहरू हुनुहुन्छ है। त्यो युनिट रोजगार सेवा केन्द्रको टिओआर जिम्मेवारी नै रोजगारी सिर्जना, रोजगारी खोज्ने, होइन तथ्याङ्क सङ्कलन गर्ने बेरोजगारहरूको, यस्ता उसको टिओआर हुन् भने स्थानीय पालिकाले यी सबै कामहरू अहिले हामीले जे जति कुराहरू गर्यौँ एउटा बृहत नीति बनाइदिने काम त अब सरकारले गर्ने हो, बाँकी ती सबै कुराहरू इम्प्लिमेन्ट गर्ने, आफ्नो स्थानीय तहका नीति निर्माण गर्ने र त्यो कामै गर्ने, सेवा नै उपलब्ध गराइदिने काम रोजगार सेवा केन्द्रले गर्छ, स्थानीय पालिकाले गर्छ। जस्तै आफ्नो पालिकाभित्र रहेका सिपयुक्त व्यक्तिहरू श्रमिकहरू कति छन् अथवा विद्यार्थीहरू भनौँ न है, स्टाटा जानेका, एसपीएसएस जानेका व्यक्तिहरू कति छन्, को को छन् भनेर त त्यो त सूची तयार गर्न त सक्छ नि। अनि त्यो एसपीएसएस स्टाटा जानेको, त्यो सफ्टवेयर जानेको व्यक्ति काम लाग्ने अथवा उसले रोजगारी पाउने अरू उद्यमहरू के भन्छ उद्योगहरू प्रतिष्ठानहरू रोजगारी दिने ठाउँहरू भनौँ न होइन, रिसर्च अर्गनाइजेसन होला अथवा केही होला, यी कहाँ कहाँ छन् यसको सूचीकरण गरिदियो भने कसै, अनि त्यस पछाडि उसले एउटा सफ्टवेयर पनि त बनाउन सक्छ नि होइन। बुढा नीलकण्ठ नगरपालिकाले श्रमिकहरूको सिप सहितको सूची तयार गरेको छ होइन, त्यहाँ घरेलु श्रमिकको पनि एउटा सूची बनाउने अनि उनीहरूले कहाँ कहाँ के छन् भनेर सूची बनाएको छ है। यस्ता कामहरू सबै पालिकाले गर्न सक्छन् क्या, अनि सिप सहितको एउटा खण्डीकृत तथ्याङ्क राख्न सक्यो भने अनि त्यो इम्प्लोयरहरूसँग श्रमिकलाई होइन, अहिले हामी विद्यार्थीलाई श्रमिकै भनौँ कि है, सफ्टवेयर बनाउन जानेको पनि उस सफ्टवेयरको श्रमिक प्रोफेसनल भनौँ न, अब श्रमिकभन्दा अलि उसलाई प्रोफेसनलहरू, उनीहरूलाई इम्प्लोयरसँग लिङ्क गराइदिन सक्छ त्यो पालिकाले।

0: पढ्न पनि पढ्नुहोस्, सँगसँगै जहाँ पाइन्छ, जहाँ उपलब्ध छ, तपाईँको घर नजिक छ भने ठिकै छ, अलि टाढा छ भने ठिकै छ, युनिभर्सिटीले कलेजले आफ्नो कलेजले दिन्छ भने ठिकै छ, जहाँ पाइन्छ सिक्नुहोस्। कसैसँग सिक, व्यक्तिसँग दिनभरि काम गर्नसँग हिँडेर सिक्न सक्नुहुन्छ भने पनि सिप सिक्नुहोस्। पढेर मात्रै रोजगारी पाउने सम्भावना कम छ कहीँ पनि। तपाईँ सिप सिक्नुभयो भने तपाईँ जहाँ जानुभयो भने पनि रोजगारी पाउनुहुन्छ। कामको दुनियाँ र पढाइको दुनियाँ नितान्त फरक छ हाम्रो। यहाँहरू कामको दुनियाँमा प्रवेश गर्नको लागि इन्टर्न गर्छु अथवा भलुन्टियर, म स्वयंसेवीको रूपमा केही महिना म काम गर्छु भन्ने तयार हुनुहोस्। त्यो काम भनेको यहाँले यतिकै गर्ने भनेको होइन, त्यस बापत के पाउने त भन्दा त्यस बापत तपाईँले कामको बारेमा धेरै ज्ञानहरू सिक्नुहुन्छ, त्यो पछिल्लो काम लाग्छ।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा श्रम विज्ञ चिरञ्जीवी बराल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना desh@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिवाली पनि विदा माग्छु। नमस्कार।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
3: हजुर,
2: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
4: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यस्तो कुरा चलाउनु पर्यो दाई।
4: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
4: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
4: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
7: यही असार 13 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
7: यही असार 13 गते शनिबारको दिन
6: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ।

0: का साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517
1: नसर्ने रोग छिट्टै बढ्दै ध्यान नदिँदा जीवन खत्तम हुँदै सन्तुलित खाना खाऊ व्यायाम हरेक दिन गरौं धूम्रपान र मदिरा टाढा राखौं तनावलाई नियन्त्रण गरौं आजको निर्णय भोलिको जीवन उज्यालो हो नसर्ने रोगबाट जोगियौ स्वस्थ जीवन अपनाऊ स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाप चाहिँ
3: रेडियो टाइगर स्टुडियो टाइम
0: यति बेला बिहानको 9 बजेको छ।
4: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रासोपा महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा चलिरहेको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेको छैन। पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान परिचय पत्र वितरणसँगै बन्द सत्र शुरू गर्ने तयारी भइरहेको छ। उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजू गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाई गर्ने कार्य नसकिएकोले महाधिवेशनको बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाइ भएको उहाँको भनाइ छ। प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ, त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमाले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित का रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी 2 हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ़दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
5: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सिधा कुरा प्रस्तुत विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसुनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसून प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसून कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगड़ा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड़ बस्ने 28 वर्षीय आकाश रसाईलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जी शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ, 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। 1 जना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया डेफिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो हाफ लगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो हाफको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजयी भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अंक बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिन हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 औं मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 औं र 98 मिनटमा गोल गरे। सेनेगलका इस्माइला सारले 53 औं र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काए। यो जितपछि नर्वे 6 अंकसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अंक रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अंकविहीन अवस्थामा छन्। त्यस्तै गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई 2 गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 औं मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चारबन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन। आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई 2 हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।
5: बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन सँगै बात हुई।
8: सबैजनालाई नमस्कार छ है।
9: नमस्कार।
8: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकलसेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकलसेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त। सिकलसेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
9: यसका लक्षणहरू के के हुन्?
8: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
9: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
8: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले नानीहरूलाई मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
9: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
8: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
10: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाप ल्याउनु पर्यो।
12: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
11: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
13: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
0: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
1: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो तपाईँलाई घिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
6: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
2: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा? हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर। उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
7: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चूडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
2: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
7: प्रोपराइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480001 र 98686940।
0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको AR कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको SEDA का विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै SEDA का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। AR कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
8: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: चाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढ्यो।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुल तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
6: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही असार 13 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
2: यही असार 13 गते शनिबारको दिन
1: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 500।

0: अत्र
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
2: अनकल सेवाहरू
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम।

0: को दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। दिउँसो 2 बजेदेखि हुने भनिएको रासपाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदानको कार्यतालिका। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशिँदै, स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। पश्चिम तराईमा चर्को गर्मी कायमै, कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी एन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार मतदान हुने भएको छ। सभापति सहित 900 जना केन्द्रीय सदस्य चयन गर्न विद्युतीय माध्यमबाट मतदान गरिने तयारी पूरा भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज हुने बन्द सत्रपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ़नेछ। यद्यपि यसअघि दिउँसो 2 बजेदेखि हुने भनिएको बन्द सत्र भने अझै शुरू भएको छैन। भोलिको चुनावलाई व्यवस्थित र छिटो बनाउन 80 विद्युतीय उपकरण प्रयोग गरिनेछ। महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन नसकेका प्रवासमा रहेका प्रतिनिधिका लागि रासपाले विकास गरेको आफ्नै मोबाइल एप मार्फत मतदान गर्ने व्यवस्था मिलाएको जनाएको छ। रासपाको नयाँ नेतृत्व चयनका लागि हुने चुनावमा सभापति सहित 900 केन्द्रीय सदस्यका लागि मतदान हुनेछ। निर्वाचन आचार संहिता अनुसार कुनै पनि उम्मेद्वारका प्रस्तावक तथा समर्थक स्वयं उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ। पार्टीको आगामी कार्यदिशा र नेतृत्व तय गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको निर्वाचनप्रति महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताबीच विशेष चासो देखिएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको हो। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोध सहित प्रतिवाद गर्ने जनाएको हो। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी नै क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेका देखाएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 जनाले चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधिमा 2390 जना डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। काउन्सिलको चारित्रिक प्रमाणीकरण शाखाका प्रमुख प्रदीप रिजालका अनुसार सन् 2020 यता 13,140 डाक्टरले लाइसेन्स प्राप्त गरेका छन् भने 11,068 जना चिकित्सकले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो डाक्टर पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ। नेपालमा मनसून प्रवेश गरी अधिकांश प्रदेशमा वर्षाको गतिविधि बढ़न थाले पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम अझै कायमै छ। त्यहाँ अत्यधिक गर्मी महसुस भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा भए पनि पश्चिम तराईका केही ठाउँहरूमा अत्यधिक गर्मी रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव रहेको छ। धनगढ़ीमा अधिकतम तापक्रम 38-40 डिग्री सेल्सियस तथा नेपालगंजमा 39-41 डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ। यस्तै वीरेन्द्रनगर, घोराही र भैरहवा लगायतका क्षेत्रमा तातो दिनको अवस्था रहेको विभागले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। विशेष गरी कोशी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी क्षेत्रका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। काठमाडौँ उपत्यकामा पनि मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। मेघगर्जन, चट्याङ वर्षा र आकस्मिक बाढ़ी तथा तातो लहरबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काँकरभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई पुनः संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरेका छन्। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। भोजपुरको सदानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरणलाई लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़को लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 बजेट समेत विनियोजन भएको छ। अब विदेशको खबर। अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा झरेको छ। मध्यपूर्व तनाव, अमेरिका र जापान बीचको ब्याजदर अन्तर तथा दीर्घकालीन मौद्रिक नीतिका कारण ऐनमाथि लगातार दबाव बढ़दै गएको समाचार संस्था एएफपीले जनाएको छ। डलर कमजोर बन्दै गएपछि जापान सरकारले विदेशी विनिमय बजारमा फेरि हस्तक्षेप गर्न सक्ने संकेत दिएको छ। अर्थमन्त्री सात्सुकी कातायामाले आवश्यक परे दृढ़ कदम चाल्न तयार रहेको बताउनु भएको छ। अमेरिका अर्थमन्त्री स्कट बेसेन्टसँगको वार्तापछि कातायामाले जापान र अमेरिका बीच आवश्यक परे निर्णायक कदम चाल्ने विषयमा समान समझदारी रहेको उल्लेख गर्नुभएको छ। जापानले गएको महिनामा मात्रै ऐनलाई समर्थन गर्न 70 अर्ब डलर भन्दा धेरै खर्च गरिसकेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 10:15 अमेरिकाको अस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा रहेका छन्। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पनामा 40 स्थानमा रहेका छन्। विश्वकपमा बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडाल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा रहेका छन्। 4 भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। दिउँसो 2 बजेदेखि शुरू हुने भनिएको राजसभाको बन्द सत्र अझै शुरू भएन। नेतृत्व चयनका लागि भोलि मतदान हुने। सुविधाको खोजीमा नेपाली डाक्टरहरू विदेशी। स्वास्थ्य क्षेत्रमा चुनौती बढ्दो। तराईका केही ठाउँमा गर्मी कायमै। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना। डलरको तुलनामा जापानी ऐन झण्डै 40 वर्ष यताकै न्यून बिन्दुमा। विदेशी विनिमय बजारमा पुनः हस्तक्षेप गर्न सक्ने सरकारको संकेत। र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
5: नेपाल नमस्कार। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
6: असौक साल त ढुक्क नारे बल्ली
7: हाँ त पोर्सालिक बास सम्झोट आम्मिन्दो लक्टी र हटबरा पानी बस्छ बेर अस्ट्रिक छिमसाम कहाँ र सेक जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्ष टिकी मन छटपटाए लाग
6: हाँ त धन्न ब्यालम्ब डिक ठिकुम से सुरक्षित ठाउँमा सरली नारे बल्ली
7: हाँ हो बदा
8: बर्खक ब्यालमा बहिनी ढ्यार जोखिम रहत उहमा र बहिया से बचकला पहिले सावधानी अपनाए। लद्या खोलम पानी बरल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण कर सूची बनाई। एकचोट प्रयोग के लाग झटपट झोला तैयार पारी। वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुईलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
9: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
10: सबै जनालाई नमस्कार छ है।
11: नमस्कार।
10: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त। सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
12: यसका लक्षणहरू के के हुन्?
10: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
12: म्याडम यो रोगबाट बस्न के गर्नुपर्छ?
10: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
12: सबैले सुन्नुभयो नि। अब यो रोग बारे आफ्नो घर परिवार आफन्त छिमेकी साथी सङ्गी सबैलाई सचेत गराउँ है।
10: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
13: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
14: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
15: को खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: चाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: चाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क चाइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खात ल्याउनु पर्यो।
2: पछि नेपालगञ्ज गुलेरतिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नु भएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
4: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ आवाजमै।
0: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
6: यही असार 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
6: यही असार 13 गते शनिबारको दिन
4: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
7: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98482-66-857 र 98195-45522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
8: तपाईँ मात्रै चुरोट स्तुति गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्वसनीमा फसेको श्रुति पुकार सेम्बहार गाजा चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
9: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

मुस्कुराती है नजर, दिल धड़क के रोता है और चोट जब लगती है ओह

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।
2: रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
7: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
8: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
8: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
7: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590। लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
9: ए लिनुहोस् त।
0: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोला ल्याऊ न, त्यो राम्रो छ कि।
9: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
9: ओहो भिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
10: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
11: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98481-45875।

0: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
1: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समाट हुने कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गर गहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुन चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुर बाबा नगरपालिका एक, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815940801 र 9866949140।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाघ झैँ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
4: Radio Tiger Studio Time. यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
0: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रूपियाँ दिने, सुकुम्बासी परिवार चिन्तामा।
1: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको खोप अभाव, रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
0: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन, यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
1: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33, 4-93-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा विभिन्न प्रतिवेदन पेश हुने क्रम चलिरहेको छ। महामन्त्री कविन्द्र बुढलाकोटले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन अनुसार रासोपाको सदस्यता लिनेको संख्या 5,23,465 जना पुगेको छ, जसमा पुरूष सदस्यको संख्या 3,96,789 जना रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अरू अन्य समूहका छन्। रासोपाको प्रथम महाधिवेशन चितवनमा चलिरहेको हो। प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि आज चुनावी प्रक्रिया शुरू हुने पार्टीले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि चुनाव हुनेछ। केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि चुनाव हुनेछ। यसैबीच बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट, उपगुट र प्यानल नबनाउन कड़ा निर्देशन दिनुभएको छ। उहाँले स्वस्थ प्रतिस्पर्धा मार्फत मात्र नेतृत्व चयन हुनुपर्नेमा जोड़ दिँदै अस्वस्थ राजनीतिक अभ्यासबाट टाढा रहन चेतावनी दिनुभएको छ। उहाँका अनुसार पार्टीको भविष्य व्यक्तिगत समूह भन्दा पनि संगठनात्मक एकतामा निर्भर रहनेछ। साथै उहाँले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा गर्दै आर्थिक कारणले कोही पनि मतदान प्रक्रियाबाट वञ्चित हुन नपरोस् भन्ने व्यवस्था मिलाएको समेत बताउनुभयो। हिजो बिहान 8:30 बजेदेखि नै शुरू भएको भनिएको बन्द सत्र आज बिहानका लागि सरेकोमा आज पनि दिउँसो अबेर मात्र शुरू भएको हो।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस भइरहेको छ। विशेष अदालतमा अहिले सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका हुन्। पौडेलमाथि थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले 20 दिनको म्याद थप गर्न माग गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको थियो। त्यसपछि विभागले पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। यसैबीच नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेललाई गैर न्यायिक पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो।
0: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कृतिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। हिजो सोमबारदेखि आउँदो शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 बस्दै आएका छन्। हरेक परिवारलाई व्यवस्थापनका लागि 25,000 रूपियाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताले निकालेको सूचनामा उल्लेख छ। उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा स्वव्यवस्थापनका लागि पैसा दिने भनिएको छ। स्वव्यवस्थापन गर्न 5 दिन समय दिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गति काठमाडौँ उपत्यका नदीका किनारका विभिन्न जोखिममुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णय अनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सो व्यवस्थापन गर्न मासिक 25,000 रूपियाँ दिने भनिएको छ। त्यही पैसा दिएर हटाउन थालिएको हो। तर विस्थापितहरू यी सूचनापछि चिन्तामा छन्।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यान आकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित रहेका उहाँले प्रश्न पार्नुभयो। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो।
0: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो।
1: बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बाँकेको नेपालगंजमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। सुदूरपश्चिम लुम्बिनी गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी कायमै छ। उच्च तापक्रम र आर्द्रताका कारण ती क्षेत्रमा लूको जोखिम बढ़ेको मौसमविदहरूले चेतावनी दिएका छन्। त्यसका विभिन्न ठाउँमा मनसून सक्रिय भए पनि वर्षा मुख्यतया पहाड़ी र केही मध्य पहाड़ी क्षेत्रमा मात्र सीमित देखिएको छ भने तराई क्षेत्रमा गर्मी अझै घटेको छैन। मौसमविदहरूका अनुसार बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही भाग तथा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। वर्षासँगै पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन महाशाखाको आग्रह छ। तराई क्षेत्रमा भने दिउँसोको अत्यधिक गर्मीका कारण बाहिर निस्कदा आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ। मनसूनको प्रभाव असमान बन्दै जाँदा पहाड़ी क्षेत्रमा वर्षा भए पनि तराईमा अत्यधिक गर्मी हुने गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिज विरूद्धको खोप अभाव भएको बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना।
5: यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, किर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापित दल सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रूपियाँ दिने सुकुम्बासीहरू चिन्तामा, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस, गैर न्यायिक पक्राउ भएको एमालेको निष्कर्ष लगायतका खबर प्रस्तुत गरे।
1: अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा रेबिज विरूद्धको खोप अभाव छ। चिकित्सा नियम अनुसार कुकुर, बिरालो लगायतका पाल्तु जनावरले टोकेमा रेबिज विरूद्धको खोप अनिवार्य लगाउनुपर्छ। रेबिज लागिहालेमा त्यसबाट बस्ने उपाय नभएकाले रेबिज संक्रमण शुरू हुनै नदिन खोप अनिवार्य भनिएको छ। तर अहिले सरुवा रोग विशेष मानिएको टेकु अस्पताल सहित देशका स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोप उपलब्ध छैन। जनावरले टोकेमा स्वास्थ्य संस्थाबाट महँगोमा किन्नुपर्ने अवस्था छ। कुकुर, स्याल लगायतका जनावरले टोक्ने सबैसँग खोप किन्ने क्षमता हुँदैन। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको खोप अहिले किन उपलब्ध भएन भनेर साथी सम्झना महर्जनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
9: यसको कारण चाहिँ के हो भने हामीले माघमा, चैतमा, वैशाखमा, जेठमा गरेर पटक पटक टेन्डर खोल्दाखेरि पनि त्यसमा चाहिँ कोलपत्र आह्वानमा आवेदन दिन व्यवसायहरू आउनु भएको छैन। बाहिर मूल्य लगायतका विविध कारणहरूले अहिले पछिल्लो समयको टेन्डरमा प्राविधिक मूल्याङ्कनहरू पनि भएर आर्थिक प्रस्तावको लागि फेरि पेश भएको छ। यो पटक अब अर्को हप्ता अन्तिम आर्थिक प्रस्ताव खुल्ने गरी हुने गरी छ। बोलपत्र आह्वानमा हामीले जसरी योजना गरेका छौँ त्यस अनुसार खरिद प्रक्रिया अनुसार ल्याएर वितरण गर्न सक्छौ भन्ने हामी अहिलेसम्म आशावादी छौँ।
5: जस्तो पटक पटक यहाँले टेन्डर आह्वान गर्दाखेरि कोही पनि इच्छुक नहुनु विश्व बजारमा चाहिँ मूल्य वृद्धि एउटा कारक मात्रै हो कि बढेको मूल्य अनुसार यहाँले समायोजन गर्न नसक्नु पनि अर्को हो?
9: मूल्य वृद्धि भएको रेटमा उहाँहरूले पेश गर्नु भएको छ, त्यो रेट तोकिएको दर रेट भन्दा निकै माथि भएपछि हामीले खरिद गर्न सक्ने अवस्था भएन, फेरि पुनः रिटेन्डरमा जानु परेको अवस्था हो। र हाम्रो कारणले भन्दा पनि यो हाम्रो पक्षभन्दा बाहिरको अवस्थाले हो। तर यति हुँदा हुँदै पनि सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राखेर ठूलो मात्रामा खरिद गर्ने यो बोलपत्र आह्वान गर्ने प्रक्रियाबाट नआए पनि सोझै खरिद गर्न मिल्ने प्रक्रियाहरूबाट सेन्ट्रल टेन्डर गरेर सबैलाई उपलब्ध गराउने व्यवस्थाको वैकल्पिक उपाय गरेर पनि खोपहरूको व्यवस्था गर्दै गरेका छौँ। अहिले पनि त्यसै अनुसार व्यवस्था भइरहेको छ।
5: यसरी हेर्दा व्यवस्थापनको लागि जुन चरणमा यहाँले कामहरू गरिरहनु भएको छ, यति हुँदा हुँदै केही जिल्लाहरूमा खोप अभावको कुराहरू आइरहेको छ, व्यवस्थापन प्रक्रिया चाहिँ कसरी अगाडि बढाइरहनु भएको छ?
9: जुन ठाउँमा रेबिज विरुद्धको खोप आवश्यक पर्छ ती ठाउँहरूमा पहिलेदेखि भएका प्रणालीहरू छन्। यी प्रणालीहरूमा केही केही चुनौतीहरू हाम्रो पक्षभन्दा बाहिर भएका चुनौतीहरूले खोप हाम्रो सेन्ट्रल प्रक्रियामा नआइपुगेको मात्रै हो। तर त्यसको हामीले ससाना अरू विकल्पहरूबाट खरिद गरेर ल्याएका अस्पतालहरूबाट खरिद गर्ने, सम्बन्धित पालिकाबाट खरिद गर्ने, सम्बन्धित प्रदेशबाट खरिद गर्ने गरेर व्यवस्थापन गरिएको कुराहरू जान्छ भने हामीले आकस्मिक रूपमा दात्री निकायहरूबाट पाएको खोपहरू जुन जुन ठाउँहरूमा खोप छैन, जहाँ एकदमै धेरै रेबिज विरुद्धको खोपको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ। त्यसै अनुसार व्यवस्थापन हुँदै गएको छ।
5: अब कतिपय अभाव भइरहेको ठाउँमा
10: क्षेत्रमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ, त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
9: होइन, आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानून अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ। अर्को व्यवस्था हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकायहरू आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ, जहाँ एकदमै उच्च मा छ, जहाँ त्यो खोप नहुँदाखेरि हामी रेबिज रोकथाम गर्नलाई गाह्रो हुने चुनौती हुने अवस्था छ, ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ।
10: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँले कहाँ कसरी सम्पर्क गर्ने होला?
9: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ, त्यसै अनुसार काम पनि गरिरहेका छौँ। सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौँ जेलसम्म, कुकुरको टोकाइबाट हामी नबच्छौँ जेलसम्म, अथवा जंगली जनावरको टोकाइबाट हामी नबच्छौँ जेलसम्म। रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ, कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन। यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाऊ, त्यो खोप हाम्रै देशमा उत्पादन हुन्छ, रोकथामका अरू प्रभावकारी उपायहरू गर्यौं भने हामीले अलिक सहजता महसुस गर्ने खालको।
0: उहाँहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशी नै क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 चिकित्सकीय दत्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधि 2390 डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ्दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ।
1: शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.16 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 23 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर घटबड भएको छैन। आज बुंगल हाइड्रोको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिकुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 करोड़को कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता शेयर 4.36 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर, प्रभावकारी र दीर्घकालीन योजना अनुसार अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। नेपाली कांग्रेसका सांसद जगत तिमी सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमै उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
1: कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार कांग्रेसबाट निर्वाचित जुम्लाको कुटीश्वर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अनुसारी रूपन्देहीको बुटौल उपमहानगरपालिका 3 अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अनुसारी र ढकाल पनि कांग्रेस पार्टी निर्वाचित जनप्रतिनिधि हुन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। हुलाक सेवा विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान गर्नुभयो। विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो।
0: हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि किसान चिन्तित भन्न थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायतका तरकारी बाली समेत सुक्न थालेपछि त्यहाँ किसान चिन्तित बनेका हुन्। जिल्लाको सिमीकोट गाउँपालिका वडा नम्बर 1 किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमीकोट गाउँपालिका वडा नम्बर 2 किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पनि पानी नपर्दा उत्पादन घट्ने र खाद्य संकट पर्न सक्ने बताउनुभयो। जिल्लाको सबैभन्दा बढी अन्न उत्पादन हुने सरकारी पालिका 2 रित गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्।
1: वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्र छात्राहरूलाई जनहित 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो। विभिन्न समयमा बाघ, भालु, गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका यीदेखि कक्षा 12 अध्ययनरत विद्यार्थीलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने 9 विद्यार्थी मध्ये 4 यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ।
0: यसैबीच नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढेसँगै समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढ़ाएको छ। अहिले देशभर 16 समस्याग्रस्त बाघ विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका खोरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी विशेष संरक्षणमा राख्ने गरिएको छ। यस्ता बाघको आहार, उपचार र हेरचाहमा वार्षिक रूपमा ठूलो रकम खर्चाउने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत दिल बहादुर पूर्जा पूर्णका अनुसार एउटा बाघको व्यवस्थापनमा वार्षिक झण्डै 35,00,000 रूपियाँ खर्च लाग्ने गर्दछ।
1: पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काकटभिट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई फेरि सञ्चालनमा ल्याइएको छ। हिजोदेखि सञ्चालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काकटभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरिएको छ। एकीकृत जाँच प्रणाली फेरि सञ्चालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।
0: भोजपुरको सडानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै प्रांगारिक कफी खेती विस्तार कार्यक्रम सञ्चालन गरेको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़ रूपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1,65,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2,89,00,000 रूपियाँ पुग्नेछ।
1: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाडीहरूलाई थप सुरक्षित व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्यास क्यामेरा, सीसी क्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, गाडीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सीसी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपेक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार, बढ़ी भाड़ा असुली, गाड़ी सञ्चालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढ़ेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू नियन्त्रण सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरै सो देशमा गर्मी 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। फ्रान्सका कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियस भन्दा पनि बढ़ी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यस्तै अर्थ मध्याहको तापक्रम 39 डिग्री भन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियस भन्दा माथि रहेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्नो नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ़दै गएको छ।
1: विदेशकै अर्को खबरमा श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डै 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या सन् 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगी जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढ़ेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोली बीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा शुरू हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा विश्वकप फिफा वरियतामा इंग्ल्याण्ड 4th र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राज्यसभा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत। सदस्य संख्या 5,23,000 पुग्यो। चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
0: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम। प्रति परिवार 25,000 रूपियाँ दिने। सुकुम्बासी परिवार चिन्तामा।
1: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको खोप अभाव। रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
0: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन। यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
1: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजन र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेशमा खाद्य असुरक्षा कायमै वार्षिक 19,000 मेट्रिक टन भन्दा बढी खाद्यान्न अपुग।
1: जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका एकाएक हरायो, खोजीका लागि प्रशासनमा पत्र।
0: रुकुम पश्चिममा 20 दिनको अवधिमा विभिन्न कारणले 9 जनाको मृत्यु, कर्णालीमा नुहाउने क्रममा बेपत्ता युवकको खोजीका लागि गोताखोर परिचालन।
1: र नर्वे, फ्रान्स र अर्जेन्टिना फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश, अल्जेरियाको पहिलो जित।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा खाद्य असुरक्षा कायम रहेको पाइएको एक अध्ययनले देखाएको छ। प्रदेशका 10 जिल्लामा वार्षिक 19,000 मेट्रिक टन भन्दा बढ़ी खाद्यान्न अपुग रहेको राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। कर्णाली प्रदेशमा खाद्य उत्पादन बढ़ाउने प्रयास भइरहे पनि खाद्य असुरक्षा र कुपोषणको समस्या अझै गम्भीर रहेको आयोगले जनाएको छ। प्रदेशका केही जिल्ला खाद्य उत्पादनमा आत्मनिर्भर भए पनि दुर्गम क्षेत्रका नागरिकहरू पर्याप्त र पोषणयुक्त खाद्यको पहुँचबाट टाढ़ै रहेको पाइएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा हरेक वर्ष करिब 19,116 मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ। सुर्खेत, दैलेख, चल्यान र रूकुम पश्चिमका केही क्षेत्र खाद्यान्न उत्पादनमा आत्मनिर्भर देखिएका छन्। यस्तै कालीकोट, हुम्ला, जुम्ला र डोल्पाका विभिन्न स्थानीय तहमा खाद्य संकट कायम रहेको राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। यस्तै प्रदेशका 8% घरधुरले राष्ट्रिय मानवाधिकार आयोग कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख रमेश कुमार थापाले बताउनुभयो। खाद्य असुरक्षासँगै कुपोषणको समस्या पनि बढ़दो क्रममा रहेको उहाँको भनाइ छ। कर्णालीका धेरै नागरिक अझै त्यसको पुनः उपभोग गर्न नसकेको भन्दै पर्याप्त खाद्य उपलब्धता नहुँदा बालबालिकाको वृद्धि विकास, महिलाको स्वास्थ्य अवस्था र विपन्न परिवारको जीवनस्तरमा नकारात्मक प्रभाव परेको बताउनु भएको छ। भौगोलिक विकटता, सीमित कृषि उत्पादन, सिंचाईको अभाव, जलवायु परिवर्तनको प्रभाव तथा कमजोर बजार पहुँचका कारण कर्णालीमा खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण बनेको विज्ञहरूको भनाइ छ। विशेषज्ञहरूले खाद्य संकट समाधानका लागि स्थानीय उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, भण्डारण व्यवस्था सुधार, सड़क पहुँच विस्तार तथा लक्षित समुदाय केन्द्रित पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन

0: पर्ने आवश्यकता देखिएको उनीहरूको भनाइ छ।
1: विभिन्न घटना दुर्घटना र आत्महत्याका कारण रुकुम पश्चिममा गत 20 दिनको अवधिमा 9 जनाको मृत्यु भएको छ। गत जेठ 20 गतेदेखि यही असार 8 गते भित्र 9 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आइतबार मात्रै 3 जनाको ज्यान गएको छ। मुसिकोट नगरपालिका 3 मुगलु खोलामा ब्याट्रीबाट माछा मार्ने क्रममा करेन्ट लागेर मुसिकोट 1 25 वर्षीय सुन्दर भण्डारीको मृत्यु भयो भने त्यही दिन सानीभेरी गाउँपालिका 7 47 वर्षीय रामबहादुर ओली त्यही पालिकाको वडा नम्बर 4 मुस्खेला स्थित सानीभेरी नदीको टापुमा मृत अवस्थामा फेला पर्नु भएको छ। दाफीकोट गाउँपालिका 10 63 वर्षीय कमला खत्री पनि त्यही दिन मुसिकोट 1 सल्ले स्थित गोरेटो बाटोमा मृत फेला पर्नुभयो। यही असार 5 गते मुसिकोट नगरपालिका 3 पिपल नेटाका 40 वर्षीय प्रहरी हवलदार नरबहादुर नेपालीको उपचारका क्रममा कोहलपुर बाँकेमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यही दिन 8 बिस्कोट नगरपालिका 11 सत्ता सेनामा ट्र्याक्टरले ठक्कर दिँदा त्यही पालिकाका वडा नम्बर 8 18 महिनाकी बालिका एन्जिला परियारको ज्यान गएको प्रहरीको भनाइ छ। गत जेठ 24 गते मुसिकोट 5 सेरी गाउँको एक घरमा सिमेन्ट प्लास्टर गर्ने क्रममा घरको शौचालयको छतको भागबाट खसी गम्भीर घाइते भएका 44 वर्षीय कृष्णबहादुर खड्काको पनि मृत्यु भएको थियो। जेठ 28 गते मुसिकोटमा 1, 27 गते चौरजहारी नगरपालिकाका 1 र 23 गते 8 बिस्कोटका 1 गरी 3 समेत मृत्यु भएको प्रहरीले जनाएको छ।
0: कर्णालीमा नुहाउने क्रममा विपत्ता युवकको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। गत 2 गते मुगुबाट सुर्खेत पाउँदै गरेका 24 वर्षीय नवीन रोकाय कर्णालीमा डुबेर विपत्ता हुनुभएको थियो। रोकाय कर्णाली प्रदेश 02001 07 80 नम्बरको मिनी ट्रकका सहचालक समेत रहेको प्रहरीले जनाएको छ।

0: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनियो छोटो विश्राम।
1: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
2: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
3: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
1: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
3: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
2: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
1: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
3: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
2: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
4: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
7: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
8: सुर्खेत साथी, अनलाइनबाट पनि आवेदन दिन सक्नुहुनेछ। त्यसको लागि 98-668-95-557 सम्पर्क गर्न हुन अनुरोध छ।
9: सूचना:
8: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन, एज ए मेडिकल ल्याब

0: टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
0: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा खाद्य असुरक्षा कायमै, वार्षिक 19,000 मेट्रिक टन भन्दा बढ़ी खाद्य नपुग, जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका एकाएक गायब, खोजीका लागि प्रशासनमा पत्र लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। केही दिनको खडेरीपछि कर्णालीका सुर्खेत सहित विभिन्न जिल्लामा आज सामान्य पानी परे पनि मनसून भित्र नभने केही दिन लाग्ने भएको छ। जतथा मौसम पूर्वानुमान महाशाखाले मनसून लुम्बिने प्रदेशसम्म आइपुगेको भन्दै देशै भर फरेन अझै केही दिन लाग्ने जनाएको छ। आज सुर्खेतको चिङघाट, लेगबेसी लगायतका विभिन्न क्षेत्रमा पानी परे पनि वीरेन्द्रनगर बजार क्षेत्रमा भने पानी पर्न सकेको छैन। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले बदली भइरहेको हो। आज दिउँसो भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा तातो हावाको लहर चलेको छ।
0: हुम्लाको एउटा दलित बस्तीमा ग्याबिन जाली लगाउने कार्य सम्पन्न भएपछि बस्ती पहिरोको जोखिमबाट सुरक्षित बनेको छ। 52 घरदूरी रहेको बस्ती भिरालो जमिनमा रहेको कारण बेला बेला पहिरो खस्ने समस्या रहेको थियो। खारपुनाथ गाउँपालिका 5 स्थित बामटा गाउँको सम्पूर्ण दलित बस्तीलाई पहिरोको जोखिमबाट जोगाउन ग्याबिन जाली लगाउने कार्य सम्पन्न भएको वडाध्यक्ष भरतजङ शाहीले बताउनुभयो। घर छेउका जोखिमयुक्त क्षेत्र तथा पहिरो खस्ने सम्भावित स्थानहरूमा ग्याबिन जाली लगाइएको हो। यसअघि पटक पटक बस्ती नजिकै पहिरो खस्न थालेपछि स्थानीयवासी त्रासमा बस्दै आएका थिए। स्थानीय बाँच बहादुर सुनारले ग्याबिन जाली लगाइएपछि बस्ती सुरक्षित महसुस भएको बताउनुभयो। भिरालो जमिनमा रहेका पुराना घरहरू पहिलेदेखि जोखिममा रहेको र पहिरो थपिएपछि झन असुरक्षा बढ़ेको अवस्थामा यो कामले राहत दिएको उहाँको भनाइ छ। बस्तीका स्थानीयले आफ्ना घर तथा बाटो संरक्षणका लागि ग्याबिन जाली लगाउने कार्यमा स्वयं श्रम समेत गरेका थिए। यसबाट बस्ती सुरक्षित हुनुका साथै स्थानीयले रोजगारी समेत पाएका छन्। काम गरेर एक घरले करिब 1,00,000 रूपियाँसम्म आमदानी गरेको उहाँले जानकारी दिनुभयो। खारपुनाथ गाउँपालिकामा लागू गरिएको स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत निर्माण सामग्री र स्थलगत कामका लागि 82,70,000 रूपियाँ बजेट विनियोजन गरी यो आयोजना सम्पन्न गरिएको इन्जिनियर उजिरा रावलले बताउनुभयो। उहाँका अनुसार निर्माण सामग्री गाउँपालिकाले 22,70,000 रूपियाँमा ठेक्का प्रक्रिया मार्फत खरिद गरी उपभोक्ता समितिलाई उपलब्ध गराएको जनाएको छ।
1: जुम्लामा चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिंचाई, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी करिब 94 योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन्। खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालयले कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबाट स्वीकृति भइआएका 94 योजना मध्ये 50 योजना निर्माण सम्पन्न भएको जनाएको छ। यस्तै 9 योजना ठेक्का भई हालसम्म 7 योजना निर्माण सम्पन्न भएको खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अकल बहादुर महतले बताउनुभयो। योजना मध्ये त्यहाँका 8 स्थानीय तहका लागि मन्त्रालयबाट क्रमागत सिंचाईका 73 योजना रहेका छन्। 17 योजना गठबन्धन र खानेपानीका 25 योजना यो आर्थिक वर्षभित्र सम्पन्न हुने कार्यालय प्रमुख महतले बताउनुभयो। खानेपानी, सिंचाई, नदी नियन्त्रण र ऊर्जा सम्बन्धी योजनालाई विशेष प्राथमिकतामा राखेर योजनालाई कार्यान्वयनमा गरिनु भएको छ। कार्यालयले सञ्चालन गरेका सिंचाई आयोजनाबाट यहाँका जमिनमा सिंचाई सुविधा विस्तार भई खेती योग्य जमिनमा स्तर उन्नति भएको छ। चालु आर्थिक वर्षको जेठसम्म कुल बजेटको पुँजीगत खर्च करिब 50% खर्च भएको खानेपानी, सिंचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ।
0: फेरि खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
2: विगत लामो समयदेखि तपाईँहरूको विश्वासलाई स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
3: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेड सिल्भर

0: साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्री द्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिक द्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9815878917।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: गर्जन सधैँ बाघ झै रेडियो टाइगर 99.2 MHz।
8: र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
9: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91960 र 97-678-84-566।

0: Radio Meri FM.
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं, अब लागौं बाँकी खबर

0: तर्फ अछामको पञ्चदेवल विनायक नगरपालिका चारका 16 वर्षीय विनोद साई मृत्यु प्रकरणमा उच्च अदालत दिपायलले जिल्ला अदालतको फैसला उल्ट्याउँदै 6 जनालाई जन्म कैदको सजाय सुनाएको छ। उच्च अदालतका मुख्य न्यायाधीश दिनेश प्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले जिल्ला अदालत अछामको फैसला उल्ट्याउँदै उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतका प्रवक्ता नरबहादुर नेगीले सज्जन साई, महेन्द्र साई, वीरेन्द्र साई, देवेन्द्र साई, पृथ्वी साई र अकल साईलाई जनै जन्मकैदको सजाय सुनाइएको बताउनुभयो। अदालतले प्रत्येक प्रतिवादीलाई पीड़ित पक्षलाई 1,00,000 रूपियाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ। अन्य 4 प्रतिवादी पानमती बम साई, द्रौपदी साई, कर्णबहादुर साई र शान्ति कुमारी साईको हकमा भने जिल्ला अदालतको सफाई फैसला नै सदर गरिदिएको छ। यसरी 4 मंगिर 2082 जिल्ला अदालत असामले सबै प्रतिवादीलाई सफाई दिने निर्णय गरेको थियो। घटना 2079 वैशाख 30 गते स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमाले कार्यकर्ता बीच भएको विवादबाट शुरू भएको थियो। विवादपछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेको र त्यसपछि झडप भएको बताइएको छ। त्यही क्रममा विनोद साई बेपत्ता भएका भनिए पनि 2079 जेठ 21 गते उहाँको शव घर नजिकैको जंगलमा फेला परेको थियो। पीड़ित पक्षले नगरपालिकाका मेयर अम्बिका चलाउने सहित 13 जना विरूद्ध किटानी जाहेर दिएको भए पनि जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर सहित केही आरोपित विरूद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष 83-84 को बजेटमा सत्ता साझेदार दल नेकपा एमाले आपत्ति जनाएको छ। धनगढ़ीमा सम्पन्न एमाले प्रदेश कमिटिको 11 पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरी सरकारबाटै बाहिरिने चेतावनी दिएको हो। पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागवती विष्टद्वारा जारी विज्ञप्तिमा बजेट विनियोजन गर्दा एकलौटी ढंगले अघि बढ़न खोजिएको भन्दै आपत्ति जनाएको छ। बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने पनि जनाएको छ।
0: भेरी खबरमा अब लागौं विदेशको खबरतर्फ। डेंगी नियन्त्रण गर्न श्रीलंकामा सेना परिचालन गरिएको जनाइएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेको बताए। समाचार संस्था एपीएफले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशानायकको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष इकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गरेको उल्लेख गरिएको छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। हर्लिङ हालाण्डले 2 गोल गरेपछि नर्वेले सेनेगललाई 3-2 हराउँदै विश्वकपको अन्तिम 32 प्रवेश गरेको हो। 43 मिनटमा नर्वेले अग्रता लियो भने दोस्रो हाफ शुरू भएको 3 मिनटमै नर्वेले अग्रता दुब्बर बनाएको हो। यस्तै 53 मिनटमा 1 गोल फर्काउँदै सेनेगलले खेलमा फर्कने संकेत गरे पनि 58 मिनटमा फेरि गोल गर्दै नर्वेले अग्रता फराकिलो बनाएको छ। यही समूहको अर्को खेलमा फ्रान्सले कप्तान क्लियान एम्बापेको 2 गोलसँगै इराकलाई 3-0 हराएको छ। यससँगै विश्वकपमा एम्बापेको गोलको संख्या पनि 16 पुगेको छ। यस्तै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको अन्तिम 32 प्रवेश गरेको छ। समूह जे अन्तर्गत डलासमा भएको खेलमा अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।
0: यही समूहमा रहेको अल्जेरियाले जोर्डनलाई 2-1 अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको छ। यस्तै आजको खेल 41 वर्षीय रोनाल्डोको लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाब दिने मौका पनि रहेको छ। विश्वकपमा आज राति 2:15 समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वेस्टर्न रंगशालामा हुनेछ। यस्तै भोलि बिहान 4:45 समूह एलका पानामा र कुरेसिया खेल्दैछन्। भोलि बिहान 8:15 समूह केका कोलम्बिया र डीआर कंगो खेल्दैछन्।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएरसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा खाद्य असुरक्षा कायमै। वार्षिक 19,000 मेट्रिक टन भन्दा बढ़ी खाद्य नपुग।
1: जाजरकोटको भेरी नगरपालिकाको कार्यपालिका बैठकको निर्णय पुस्तिका एकाएक हरायो। खोजीका लागि प्रशासनमा पत्र।
0: रुकुम पश्चिममा 20 दिनको अवधिमा विभिन्न कारणले 9 जनाको मृत्यु। कर्णालीमा नुहाउने क्रममा बेपत्ता युवकको खोजीमा गोताखोर परिचालन।
1: र नर्वे, फ्रान्स र अर्जेन्टिना फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश। अल्जेरियाको पहिलो जित।
0: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
3: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
4: यही असार 13 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
4: यही असार 13 गते शनिबारको दिन
3: दिइने सेवाहरू: गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
5: जितपुर वाली यह साल तो निश्चिंत हुई गवा गए।
6: हाँ, तब पतलिया याद करो तो जूटे राय लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
5: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
9: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक हुद्दा दिपेन्द्र डाँगी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा मनसुन जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि सेनानी धनबहादुर खड्काबाट सुन्नुहोस्। सम्माननीय प्रधान न्यायाधीश श्री मनोज कुमार शर्माले असार 6 गते जंगेडा स्थित सैनिक विशेष अदालतको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले सैनिक विशेष अदालतबाट हुने काम कार्यवाहीका बारेमा जानकारी लिनुभएको थियो। निरीक्षण भ्रमण टोलीलाई जंगेडामा प्रधान सेनापति महारथी श्री अशोकराज टिकदेलले स्वागत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज टिकदेलले पदोन्नति हुनुभएका रथीवृन्दलाई असार 3 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। प्रधान सेनापतिले सहायक रथी श्री भुवनपूर्ण सत्याललाई उपरथी दर्जा र सहायक रथी श्री रोशन शमशेर राणालाई मानार्थ उपरथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। यस्तै उहाँले महासेनानी श्री उमेश कार्कीलाई मानार्थ सहायक रथी दर्जाको दर्जानी चिन्ह प्रदान गर्नुभयो। उहाँहरू नेपाल सरकार मन्त्री परिषदको जेठ 29 गतिको निर्णय अनुसार पदोन्नति हुनुभएको हो। राष्ट्रिय सेवा दल अन्तर्गत सिसम 52 जुनियर डिभिजन तालिम असार 1 गतेबाट शुरू भएको छ। राष्ट्रिय सेवा दलले युवाहरूलाई अनुशासित, इमान्दार, वफादार, नेतृत्व गर्ने क्षमता, विपदको समयमा परिचालन गर्न सक्ने राष्ट्र सेवक तथा राष्ट्रप्रति समर्पित नागरिक बनाउने उद्देश्यले 79 दिनको संस्थागत तालिम सञ्चालन गर्दै आएको छ। तालिममा देशभरका 221 विद्यालयमा अध्ययनरत 6630 जना विद्यार्थी सहभागी छन्। जंगेटामा सिसम 9 ब्रिगेड कमाण्डर्स अभिमुखीकरण कार्यक्रम असार 5 गते सम्पन्न भएको छ। जेठ 28 गतेबाट सञ्चालन भएको उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। उक्त कार्यक्रममा 8 जना भौतिक र 8 जना भिडियो टेलिकन्फरेन्स मार्फत गरी 16 जना सहभागी हुनुहुन्थ्यो। एनसीसी अलुम्नाई एसोसिएशन नेपालको संयोजकत्वमा काभ्रे बलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका 2 ढुङ्खर्का स्थित कृष्ण गोपाल माध्यमिक विद्यालयमा जेठ 29 र 30 गते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 844 जना स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। मध्यपूर्वी पृतना हेडक्वार्टरको आयोजना तथा विभिन्न सरकारवाला निकायको समन्वयमा जेठ 30 गते चियाबारी सिन्धुलीगढ़ी पदयात्रा सञ्चालन गरिएको छ। उक्त पदयात्रा सिन्धुली जिल्ला कमलामाई नगरपालिका 2 चियाबारीबाट शुरू भई सोही नगरपालिका 3 सिन्धुलीगढ़ीमा पुगेर सम्पन्न भएको थियो। ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धन एवं आन्तरिक तथा बाह्य पर्यटनको विस्तार गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको हो। भवानी बक्स गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका 3 सिन्धुलीगढ़ीमा फल्चा र प्यारापेट निर्माण गरेको छ। सोही क्रममा गणले सिन्धुलीगढ़ीमा रहेको स्टेजको स्तरोन्नति समेत गरेको छ। उत्तर पश्चिम पृतनामा जेठ 20 गतेबाट सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 29 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री दिपेश शाहले प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै पूर्वी पृतना हेडक्वार्टरमा जेठ 13 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 जेठ 31 गते सम्पन्न भएको छ। पृतनापति उपरथी श्री गौरव कुमार केसीले उक्त प्रतियोगिताको समापन गर्नुभएको हो। यस्तै मध्यपूर्वी पृतनामा जेठ 25 गतेदेखि सञ्चालन भएको पृतनापति ट्रफी 2083 असार 5 गते पृतनाका पृतनापति उपरथी श्री भुवन खत्रीले समापन गर्नुभएको छ। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबको पुरूष बास्केटबल टीम जेठ 24 गतेदेखि 30 गतेसम्म सञ्चालन भएको 5 राष्ट्रिय खुल्ला पुरूष तथा महिला बास्केटबल प्रतियोगिता 2083 प्रथम भएको छ। नेपाल बास्केटबल संघको समन्वय तथा नखिपट युथ क्लब ललितपुरको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा रूर भैरवगढ़का सिपाही रविन खत्रीले मोस्ट भ्यालुएबल प्लेयर घोषित हुनुभई नगद रूप 20,000 र अरिदमनगढ़का सिपाही सयुन राईले सर्वोत्कृष्ट खेलाड़ी भई नगद रूप 10,000 प्राप्त गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
0: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
0: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
0: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
0: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
0: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
0: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
0: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
0: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
0: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ मनसुनजन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी सम्बन्धी रेडियो सामग्री।
4: हरेक वर्ष भारी वर्षा, बाढी पहिरो, चट्याङ, तातो हावाको लहर, शीतलहर, आग लागि, सड़क दुर्घटना, वातावरणीय प्रदूषण र महामारी जस्ता प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको छ। वार्षिक वर्षाको करिब 80% पानी मनसुनको अवधिमा पर्ने हुँदा बाढी, पहिरो, डुबान, जमिन कटान जस्ता जल उत्पन्न प्रकोपको श्रृङ्खला मनसुनको आगमनसँगै सुरु हुने गर्दछ। त्यसैले त मनसुनको आगमनसँगै यसले निम्ताउने जोखिमलाई मध्यनजर गर्दै सचेत र सतर्क रहनुका साथै सम्भावित क्षतिको न्यूनीकरणको पूर्व तयारी गर्नु नेपाली भूगोलको आवश्यकता बनेको छ।
5: सामान्यत मनसुनको समयमा कुनै न कुनै किसिमका विपदका घटना हुने गरेको पाइन्छ। त्यसैले मनसुनजन्य विपदलाई लक्षित गरी त्यसको व्यवस्थापन र क्षति न्यूनीकरणका लागि समयमै योजना, समन्वय र सतर्कतामा राज्यले ध्यान दिँदै आएको छ।
4: यसै क्रममा नेपाली सेनाले पनि संघ, प्रदेश तथा स्थानीय तह, अन्य सुरक्षा निकाय, गैर सरकारी संस्था र समुदायसँग सहकार्य गर्दै देशव्यापी रूपमा मनसुनजन्य विपद व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकारका लागि विभिन्न कार्यक्रम तथा अभ्यास गरिरहेको छ।
5: आजको कार्यक्रममा हामी मनसुनका दौरान हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाली सेना र सरकारवाला निकायहरूले गरेको पूर्व तयारी बारे केन्द्रित हुनेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
4: र म प्राविधिक सुविधार मुकुन्द बस्नेत।

0: विपदको वार्षिक आँकडा अनुसार नेपालमा सबैभन्दा बढी विपदका घटना र क्षति तथा नोक्सानी मनसूनको चार महिनाको अवधिमा हुने गरेको छ। यो समयमा बाढ़ी, पहिरो, डुबान र भूक्षयका घटनाले बढ़ी क्षति पुर्याउने गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पनि मनसून सामान्य भन्दा फरक स्वरूपमा देखिन सक्ने सम्भावना छ। प्रारम्भिक चरणमा औसत भन्दा कम वर्षा भए पनि मनसूनको उत्तरार्धमा छोटो अवधिमै अत्याधिक वर्षा हुन सक्ने मौसमविदले बताएका छन्। यस वर्षको मनसूनको अवस्था बारे जानकारी दिनुहुँदै मौसमविद श्री डेभिड ढकाल,
1: मनसून भित्र नै सर्भर अवधि भनेको जुन 13 हो, तर यस वर्ष चाहिँ हालसम्म पनि मनसून आगमन भइसकेको छैन। हामीले भू उपग्रहबाट प्राप्त तथ्याङ्क तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणको आधारमा पनि नेपालमा मनसून आगमन अझ केही दिन ढिला हुने जस्तो देखिएको छ। विशेष गरी अहिले प्रशान्त महासागरमा चाहिँ एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममै रहेको देखिन्छ, जसले गर्दा चाहिँ नेपालको मनसून आगमनमा समेत प्रभाव पार्ने, सर्दर भन्दा कम वर्षा हुने सम्भावना रहेको छ। त्यो भनेको लामो समयसम्म खडेरी हुन्छ भन्ने किसिमको सार्वजनिक चाहिँ होइन, त्यो हुन पनि सक्ने भयो या चाहिँ थोर थोरै पानी परेर सर्दर भन्दा कम वर्षा हुने सम्भावना रह्यो, यो दुवै किसिमको सम्भावना रहन्छ। कतिपय समयमा चाहिँ लामो समयसम्म पानी नपर्ने अनि त्यसपछि गर्दा कुनै समय चाहिँ कुनै छोटो समयमा चाहिँ ठुलो पानी पर्ने सम्भावना पनि टिकै रहन्छ, जसको लागि चाहिँ हामीले 3 दिन नै 7 दिन नै मौसम पूर्वानुमानहरूलाई नै पर्खिनु पर्ने देखिन्छ।
2: मौसमविद डेभिड ढकालको यो पूर्वानुमानले यस वर्षको मनसून फरक प्रकृतिको हुने जोखिम समेत उत्तिकै बढ़ाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष मनसून जन्य विपदबाट सबैभन्दा बढ़ी प्रभावित हुन सक्नेमा कोशी प्रदेशका 4 जिल्ला, बागमती प्रदेशको 6 जिल्ला र गण्डकी प्रदेशको 9 जिल्ला रहेका छन्।
0: त्यस्तै लुम्बिनी प्रदेशका 10 जिल्ला, सुदूरपश्चिम प्रदेशका 5 जिल्ला रहेका छन्। यसै गरी यस वर्ष मनसून जन्य विपदबाट 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने प्रारम्भिक आकलन गरिएको छ। यिनै आकलनका बीच नेपाली सेना लगायत राज्यका सबै सरकारवाला निकायहरूलाई सहभागी गराई मौसम कमाण्ड पोस्ट अवधारणा अघि सारिएको जानकारी दिनुहुँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव श्री शान्ति महत भन्नुहुन्छ,
3: मनसुन कमाण्ड पोस्ट पनि स्थापना गरेर यसले चाहिँ मनसुन सुरु हुने बित्तिकै अन्त्य नभएसम्म त्यो 4 महिनामा चाहिँ 24 घण्टा 7 दिन खट्ने गरी सेट गरेका छौँ, जसले चाहिँ रियल टाइम डेटाहरू हेर्ने, समयमा सबै निकायहरूसँग समन्वय गर्ने, त्यसले आफै पर्यो भने भारी वर्षा भएको र अलिकति विपत्ति सम्भावना भएको अवस्थामा चाहिँ यात्राहरूसम्म रोकेर अलिकति इन्टरभेन्सन गर्नुपर्ने छ भने त्यो पनि गर्ने लगायतका कामहरू पनि गरेको छ भने, यो सँगसँगै हामीले प्रचार प्रसारका कार्यक्रमहरू निकै गरी यो मनसुनको सिजनमा चाहिँ डुबानबाट बाढी पहिरोबाट के कसरी बस्न सकिन्छ भन्ने विषयका कुराहरू चाहिँ आम मिडियाहरू मार्फत र सामाजिक सञ्जाल र हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू छन् त्यो मार्फत हामीले सचेतना जगाइरहेका छौँ भने तिनै तहले सिमुलेसन एक्सर्साइजहरू पनि उहाँहरूलाई गराइरहेका छौँ, नमुना अभ्यासहरू सँगसँगै गरेका छौँ भने अर्को भनेको बेलामा खोज राहत उद्धारका लागि चाहिने सामग्रीहरू चाहिँ यथास्थानमा जान चाहिने हो, त्यहाँ चाहिँ बढी प्रभावित क्षेत्रमा बढी त्यसरी चाहिँ गोदाम घरहरू चाहिँ अध्यावधि गरेर सामग्रीहरूको पनि अपडेट गरेर तयार व्यवस्था राखेका छौँ।
2: विपद प्रतिकारे कुनै एक व्यक्ति वा संस्थाको एक्लो प्रयासले मात्रै हुँदैन, यसको सफल व्यवस्थापनका लागि बहुपक्षीय सहकार्य, स्रोत साधनको साझा परिचालन र निरन्तर समन्वयको अपरिहार्य हुन्छ। यसर्थ सरकारवाला सबै पक्षलाई समेट्ने उद्देश्यका साथ नेपाली सेनाले 2075 सालदेखि अभ्यास हातेमालो सञ्चालन गर्दै आएको छ। यसै क्रममा यस वर्ष समेत वैशाख 21 गतेदेखि 23 गतेसम्म जङ्गी अड्डामा अभ्यास हातेमा आलोको 8 संस्करण सञ्चालन गरिएको थियो।
0: केन्द्रदेखि स्थानीय तहसम्म सबै सरकारवाला निकायलाई एकत्रित गरी सम्भावित विपदको प्रतिकार्य क्षमता अभिवृद्धि गर्न अभ्यास हातेमालो सञ्चालन गरिएको हो। सो दौरान बलाधिकृत रथी श्री प्रदीप जङ्केसीले समेत आपसी समन्वय, सहकार्य र सामूहिकता नै विपद न्यूनीकरणको मुख्य लक्ष्य र आधार भएको उल्लेख गर्नुभयो।
4: सम्भावित विपद जोखिम र विपदको दौरान हुने खोज, उद्धार र पुनर्लाभ कार्यमा एकीकृत रूपमा अगाडि बढ्न सके मात्र हामी विपद उद्धार कार्यमा हाम्रो लक्ष्यमा पुग्न सक्दछौ। हामी बीच स्रोत र साधनको सीमितता रहे तापनि सामूहिक र समन्वयात्मक प्रतिकार्य लक्षित एकबद्धतापूर्ण गतिविधि र अभ्यासले विपद व्यवस्थापन कार्यमा सहजता ल्याउनेछ। साथै यस प्रकारको अभ्यासले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग, समन्वय र सहकार्यको परम्परालाई स्थापित गर्न थप मद्दत पुग्नेछ भन्ने आशा लिएको छु।
2: मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले देशैभर पूर्व तयारी र खोज उद्धार अभ्यास सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। यस्तो तयारीको कति महत्व छ भन्ने कुरा गत वर्ष रसुवाको विनाशकारी बाढी र असोजको अविरल वर्षाका बेला नेपाली सेनाले देखाएको तत्परता र सफल उद्धारको उदाहरणले पुष्टि गर्दछ।
0: यस वर्ष पनि विपदमा तत्काल प्रतिक्रियाका लागि नेपाली सेनाका 7,000 भन्दा बढी फौज, हेलिकप्टर, डुङ्गा र विशेष टोलीका साथ पहिले रेस्पोन्स अनि रिपोर्टको स्थायी आदेशका साथ पूर्व तयारी अर्थात अलर्टमा छन्। विपद प्रतिकारका लागि नेपाली सेनाले गरेका तयारीहरू के छन् त? विपद व्यवस्थापन निर्देशनालयका सह निर्देशक महासेनानी श्री शीतल बानिया:
5: विपद व्यवस्थापन खोज तथा उद्धार र राहत वितरणमा नेपाली सेना तथा सरकारवाला निकायहरू बीच समन्वय, तयारी र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास मनसुन 6 र अन्य कृत्रिम अभ्यासहरू पनि सञ्चालन भइसकेका छ र साथै सेमिनारहरू पनि सञ्चालन भइसकेका छन्। प्रत्येक पृथ्वी हेडक्वार्टरहरूमा हामीले 4 स्क्वाडको यो कम्पोजिट सर्च एन्ड रेस्क्यु टिमहरू यो वैशाखको 30 गते पठाइसकेका छौँ र त्यसले अन्य सम्बन्धित युनिटहरूसँग पनि समन्वय गरेर काम गर्छ। साथै विपदको समयमा अपरेसनल अवस्थामा रहेका विमानस्थल तथा फिक्स्ड विङ हवाई जहाज खटाउनको लागि मध्य एयरबेसमा स्ट्यान्ड बाई रहेको र रोटरी विङ चाहिँ सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश हेर्नको लागि सुर्खेतमा स्ट्यान्ड बाई रहेको तथा कोशी र मध्य प्रदेश हेर्नको लागि विराटनगरमा तथा बागमती र गण्डकी प्रदेशको लागि चाहिँ मध्य एयरबेसमा अन्य हेलिकप्टरहरू पनि स्ट्यान्ड बाई रहेको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पोजिट क्विक रियाक्सन टिम 24 घण्टा खटिरहन्छ।
2: नेपाली सेनाले हरेक वर्ष मनसुन शुरू हुनु अघि नै देशैभर मनसुन प्रतिकार योजना लागू गर्दै आएको छ, जस अन्तर्गत 7 प्रदेशका प्रीतना र वाहिनीमा उद्धार टोली उच्च सतर्कताका साथ तयारी रहन्छन्, जसले संकट आउनु अघि आफ्नो क्षमता, उपकरण र रणनीतिको परीक्षण र अभ्यास गर्न हरेक वर्ष अभ्यास मनसुन समेत सञ्चालन गर्दै आएका छन्।
0: सो दौरान स्थानीय सरकार, अन्य सुरक्षा निकाय, स्वास्थ्य कर्मी, स्वयंसेवक तथा समुदायलाई एउटै अभ्यासमा सहभागी गराई सम्भावित विपदको सामना गर्न सक्षम बनाउने प्रयास गरिएको मध्य पूर्वी पृथरापति उपरथी श्री भुवन खत्रीको भनाइ छ।
1: मनसुन शुरूको हामी पूर्वार्धमा छौँ, बस्यानमा हुने बाढी त्यसै गरेर डुबान पहिरो पनि यो सूर्य क्षेत्रमा हुन्छ, नदी कटान यी विभिन्न जोखिमहरूको कारणले गर्दा ठुलो मात्रामा धनजनको क्षति हुन्छ। विभिन्न विपद सम्बन्धी जोखिमहरूलाई सामना गर्ने उद्देश्यका साथ नेपाली सेना, अन्य सुरक्षा निकायहरू, राष्ट्रिय सेवा दल, स्थानीय र रेड क्रस, अन्य सरकारहरू सबैको एकीकृत भूमिका हुन्छ। त्यो भूमिकामा सहजता आओस् र त्यो त्यस्ता किसिमका जोखिमहरूले गर्दा हुने विपदको पूर्व तयारीको हिसाबले चाहिँ हामीले हरेक वर्ष यो अभ्यास हातेमालो गर्दै आएका छौँ र त्यसैको यसपालिको यो 8 संस्करण हालसालै सम्पन्न भएको छ।
2: विपदको समयमा हरेक सेकेन्डको महत्व हुने हुँदा स्थानीयको भूमिका विशेष हुने गर्दछ। यसै तथ्यलाई मनन गर्दै विपदका समयमा तत्काल परिचालन गराउन समुदाय स्तरमा क्षमता विकासको लागि नेपाली सेनाले विभिन्न तालिम, अभ्यास र सचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता तालिमले विपद प्रतिकारलाई प्रभावकारी बनाउने स्थानीयहरूको समेत विश्वास छ।
6: रामचन्द्र ढकाल, देवपुरबाट। सेनाले रूपको माध्यमबाट चाहिँ भिडमा अड्केको मान्छेलाई बाढी पूर्वीमा चाहिँ पुरिएर चाहिँ घाइते भएको मान्छेहरूलाई कसरी चाहिँ उद्धार गर्ने भन्ने कुराहरू चाहिँ प्रशस्त रूपमा सिक्न पाएका थिए। स्थानीय व्यवस्थापनबाटै स्टेजरहरू बनाउने तरिकाहरू सिकाउनु भएको, केही विपद पर्यो भने चाहिँ नेपाली सेनालाई समन्वय गर्नु पर्यो भने चाहिँ नम्बरहरू पनि छोडेर जानु भएको थियो सरहरूले। जहाँ विपद त्यहाँ नेपाली सेना भन्ने कुरा पत्र चाहिँ देखेर सिक्न पाएँ।
7: म मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान। हामीलाई यो अभ्यासबाट चाहिँ के चाहिँ सहज भएको छ भने हाम्रा धेरै स्वयंसेवकहरू पनि हामीले तालिम दिएका छौँ होइन, उहाँहरूलाई त्यो कार्यक्रम हुँदाखेरि हामीले पनि यसरी रेस्क्यु गर्न सक्दो रहेछौँ। यस्ता साधनहरू जो जो त्यहाँ युज गरेका थियो हामीले चाहिँ फालिराखेका, त्यही चाहिँ काम नलाग्ने भनेर हामीले सोचिरहेका सामानहरू पनि हामीले सदुपयोग गर्न सक्ने रहेछ।
8: मेरो नाम चाहिँ रामचन्द्र विष्ट हो, म यहीँको मालडुङ्गा त्यो बासिन्दा हो कि प्रकोप पर्दाखेरि कस्तो अवस्था आइपर्दो रहेछ, त्यस्तो अवस्थामा चाहिँ नआतिकन कसरी के गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि हामीले बुझ्ने र जान्ने मौका पाएका थियौँ। नेपाली सेना विपदको बेलामा कस्तो ठाउँमा आएर परिस्थिति अनुसार चाहिँ सहयोग गर्नुहुँदो रहेछ भन्ने कुरा पनि हामीले बुझ्ने र हेर्ने मौका पाएको थियौँ।
0: विपद प्रतिकारका लागि सरकारवाला सबै पक्षहरूसँग नेपाली सेनाले आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ, जसका कारण सम्बद्ध सबै पक्षहरूलाई पूर्व तयारी, क्षमता अभिवृद्धि र जनशक्ति व्यवस्थापनलाई समेत योजनाबद्ध र प्रभावकारी बनाउन सहज भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री अभिनारायण काफले
9: तत्काल परिचालन हुने गरी विपद विशिष्टीकृत कार्यालयहरू नेपाल प्रहरी विपद प्रतिकार तथा तालिम केन्द्र सामाखुसीमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मामा एक एक प्लाटुन उद्धार टोली 24 घण्टा उपकरण सहित तैनात गरिएको छ। प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाइहरूमा विपद प्रति कार्यका लागि 10,085 जना प्रहरी कर्मचारी स्ट्यान्डबाई राखिएको छ। मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी मनसुन जन्य उद्धार अभ्यासहरू गरिएको छ। सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीय लेभलमा, जिल्ला स्तरमा, प्रदेश स्तरमा र केन्द्रीय स्तरमा सबै सुरक्षा निकाय र यो विपदसँग सम्बन्धित सबै निकायहरू बीचको समन्वयलाई नेपाल प्रहरी संगठनले विपद व्यवस्थापन खोज तथा उद्धार कार्यलाई जनस्तरमा थप द्रुत र प्रभावकारी बनाउन समन्वय गर्ने कामहरू पनि भइरहेको छ।
2: सबै जिल्लामा तैनात हुनु, 24 घण्टा तयारीमा रहनु, तालिम प्राप्त जनशक्ति हुनु तथा आवश्यक साधन स्रोतको व्यवस्थापन हुनु आदि जस्ता कारणले विपद प्रतिकारमा सुरक्षा फौजको परिचालन प्रभावकारी हुने गरेको छ। त्यसैले नेपाली सेना लगायत सम्बद्ध सबै पक्षले विपद प्रतिकारमा हातेमालो गर्ने गरेको हो। यस वर्ष पनि संयुक्त सहकार्य गर्ने गरी तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक श्री नेत्रबहादुर कार्कीको भनाइ छ।
10: वास्तवमा विपद व्यवस्थापन भनेको बहुआयामिक विषय हो, यसमा कुनै पनि निकायको एकल प्रयासले सम्भव नहुने विषय हो। यो यसलाई अलिकति विपद सुशासनको हिसाबले अलिकति ब्रोडर हिसाबले नहेरिकन हामीले यसको जरासम्म पुगेर समाधान गर्ने विषय गाह्रो हुन्छ। त्यही भएर हरेक निकाय जो चाहिँ प्रत्यक्ष या अप्रत्यक्ष सम्बन्धित जुनसुकै निकायहरू, सुरक्षा निकाय, मन्त्रालय, लाइन मिनिस्ट्रीहरू हुनुहुन्छ, त्यसै गरी एनडीआरआरएमए माथि समन्वयको लागि छ, लगायत सबै निकायहरू र तिनै तहको सरकारका सम्बन्धित निकायहरूले यो समन्वय गर्नु अत्यन्तै जरुरी छ।
0: मनसुनजन्य विपद व्यवस्थापनमा सुरक्षा निकायहरू घटनास्थलमा खटिए पनि उनीहरूलाई एउटै कमाण्डमा डोर्याउने र नीतिगत निर्णय लिने सबैभन्दा महत्वपूर्ण निकाय गृह मन्त्रालय नै हो। यस मन्त्रालयले यस वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना बनाएको छ। सोही योजना अनुसार नेपाली सेना तथा अन्य सरकारवाला निकायहरू मनसुनजन्य विपद प्रतिकारका लागि खटिनेछन्। मन्त्रालयका विपद अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका प्रमुख उपसचिव श्री विश्वराज
11: यस वर्षको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरेका छौँ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले यो मनसुन अवधिभर न्यूनतम रूपमा खोज उद्धार प्रक्रियामा परिचालन हुने जनशक्तिको पूर्वानुमान गरेको छ। यस अतिरिक्त कुनै ठूलो विपदजन्य घटना घट्यो भने अरू जनशक्ति पनि तत्काल परिचालन गर्न सकिने चाहिँ व्यवस्थापन त्यो कार्ययोजनामा मिलाएको छ। विपदजन्य घटना घट्ने बित्तिकै त्यसको रेस्पोन्सको मेकानिजम स्थानीय स्तरमा हुने भएकोले जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिलाई चाहिँ हामीले गृह मन्त्रालयबाट निर्देशनहरू चाहिँ पठाएका छौँ। उहाँहरूलाई अब यो विपदको समयमा आवश्यक पर्ने पूर्व तयारी र प्रतिकार्यको जिल्ला स्तरको योजना बनाउने, त्यो अनुसारको सुरक्षा निकाय परिचालन गर्नेदेखि लिएर स्वयंसेवक परिचालन गर्नेदेखि लिएर अरू विषयगत साझेदार निकायहरूलाई चाहिँ परिचालन गर्ने कार्ययोजना बनाउन हामीले निर्देशन दिएका छौँ। त्यो अनुसार उहाँहरू काम गरिराख्नु भएको स्थिति छ।
2: उक्त कार्ययोजना अनुसार नेपाली सेनाले विपद प्रतिकारका लागि देशका सबै स्थानमा अभ्यास हातेमालो सञ्चालन गरी पूर्व तयारी गरिरहेको छ। यस्ता अभ्यासले विपद प्रतिकारमा सबैलाई एकै ठाउँमा ल्याएको युनिटपतिहरूको बुझाइ छ।
12: प्रमुख सेनानी अति श्रेष्ठ, म इन्द्रदोष गढको गणपति हो। अभ्यास मनसुन पनि सञ्चालन गर्यो। अभ्यास मनसुनमा स्थानीय निकायका पदाधिकारी, त्यहाँको हस्पिटलका स्वास्थ्य जनशक्तिहरू अनि त्यस बाहेक स्थानीयहरू समेत सहभागिता भएको थियो। यस किसिमको कार्यक्रमले चाहिँ स्थानीयहरूलाई विपद सम्बन्धी साधारण विपदमा साधारण उद्धार गर्नको लागि मेडिकल फर्स्ट रेस्पोन्डरको अभ्यास दिलाएको थियो। फर्स्ट रेस्पोन्डर नै समुदाय हुने र उनीहरूले उद्धार गर्दाखेरि कसरी गर्ने भन्ने कुराको अभ्यास एनसिसीका विद्यार्थीहरूबाट देखाइँदाखेरि उनीहरू निकै उत्साहित भएका थिए र उनीहरूले यो धेरै फलदायी भयो भनेर हामीले प्रतिक्रिया दिएका थियौँ।
13: सेनानी चिरञ्जीवी सुवेदी गुल्मापति श्री नयाँ रणबिङ गुल्म पर्वत। हामीले योपालि अभ्यास हात्यो मालमा चाहिँ विशेषतः यो पहिरोको कारणले गर्दा भिरपाखाहरूमा अड्किएको व्यक्तिहरूलाई हामीले विभिन्न रोप एक्सर्साइजहरूद्वारा चाहिँ उद्धार गर्ने कार्यहरू सिकाएका छौँ। त्यसरी इम्प्रोभाइज स्ट्रेचरहरू बनाउने तरिकाहरूको बारेमा पनि जानकारी गराएका छौँ, अभ्यास पनि सञ्चालन गरेका छौँ। त्यसै गरी राहत वितरण गर्ने र घाइते बिरामीलाई मेडिप्याक गर्ने सम्बन्धी पनि हामीले चाहिँ यसमा अभ्यास गरेका छौँ। विपदको जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानसम्म चाहिँ स्थानान्तरण गर्ने, उनीहरूको म्यानेजमेन्टमा सघाउ पुर्याउने, राशनदेखि लिएर बिरामीसम्मको सबै अवस्थाहरूको चाहिँ उनीहरूको व्यवस्थापन गर्ने, त्यसै गरी नदीमा फँसेका व्यक्तिहरूलाई चाहिँ रोपको माध्यमबाट चाहिँ उद्धार गर्ने, बोटको माध्यमबाट उद्धार गर्ने र अन्त्यमा मास क्याजुअलिटीको ट्रिटमेन्ट सम्बन्धीको हामीले यसमा डिटेल डेमोन्स्ट्रेसन र प्रदर्शन चाहिँ यसमा गरेका छौँ।
0: मनसुनजन्य विपदको जोखिम कम गर्न नेपाली सेना तथा सरकारवाला पक्षहरूबाट भएका प्रयासका अतिरिक्त व्यक्ति स्वयं पनि सतर्क हुनुपर्दछ। यस्तो सतर्कताका लागि जल तथा मौसम विज्ञान विभागले के गरिरहेको छ त? बाढ़ी पूर्वानुमान शाखाका वरिष्ठ बाढ़ीविद श्री विनोद पराजुली।
14: हामीले देशभरि 273 बाढ़ीग्रस्त क्षेत्रहरू पहिचान गरेका छौं र ती प्रमुख नदी नालाहरूको छेउछाउमा बस्ने आम सर्वसाधारणलाई समेटेर ती क्षेत्रहरूको घेरा तयार पारिएको छ, जसमा बाढ़ीको सूचना एसएमएस मार्फत पठाउँछौ। ठूला नदीहरूमा 6-8 घण्टा अगाडि सूचना पठाइन्छ भने साना नदीहरूमा चाहिँ अवलोकन आधारित भएर पठाउँदाखेरि 1 घण्टा अगाडि जान सक्छ कहिले काहीँ। त्यो बाहेक पनि हामीले जुन टोल फ्री 1155 त्यसै सामाजिक सञ्जाल नेपाल बाढी सूचना भनेर फेसबुक एक्स र टिकटकमा समेत सूचना राख्ने गर्छौ। अब यी विभिन्न माध्यमहरूको प्रयोग भइराख्दाखेरि यो धेरै नै प्रभावकारी चाहिँ हुँदै गएको छ।
2: विपद जोखिम न्यूनीकरणका लागि नेपाली सेनाले गैर सरकारी संस्थाहरूसँग समेत सहकार्य गर्दै आएको छ। नेपाल रेड क्रस सोसाइटीका विपद तथा संकट व्यवस्थापन विभागका उपनिर्देशक श्री शिवराम गौतम।
15: जब विपद पर्छ र हामीलाई सम्झने निकायमा हामी पर्छौ, अब कोअर्डिनेसन कोलाबोरेसनको हिसाबले हेर्दा हामी कतिपय जिल्लाहरूमा अहिले पनि डीपीआरपीको ओएलसीआरएफहरूमा चाहिँ लिड एजेन्सीहरू छौ। सेना अथवा विभिन्न सरकारी निकायहरूले जिल्ला तहमा गर्ने सिमुलेसन एक्सर्साइज यो हातेमालै सिमुलेसनमा थिए र धेरै हिसाबले चाहिँ हामी सँगसँगै हुन्छौ र रेस्पोन्स गर्ने सन्दर्भमा चाहिँ हामीले फर्स्ट एड सर्भिस दिने, एम्बुलेन्सका कुराहरू गर्ने, कम्युनिटीलाई एसेसमेन्ट अवेरनेस गर्ने कुराहरू चाहिँ हाम्रो भइहाल्यो। रिसेन्ट इस्युजहरूमा बस्ती व्यवस्थापन सम्बन्धी सरकारको प्रयासहरूमा पनि होल्डिङ सेन्टरहरूमा हामीले साइको सोसल सपोर्टहरूको लागि चाहिँ भोलिन्टियरहरू मोबिलाइज गर्ने कुराहरू अस्ति भर्खर इन टु इन नेसनल सिमुलेसन 14 गऱ्यौँ होइन। यो चाहिँ अर्ली वार्निङको मेसेजहरूलाई लिएर चाहिँ हामीले त्यसको टेक्निकल एस्पेक्टहरूको बारेमा कुरा गऱ्यौँ, टिटिएक्स गऱ्यौँ, एचएसएमा फिल्डमा चाहिँ फङ्सनल खालको पनि ज्वाइन्टली गरेको सेक्युरिटी फोर्स अनि सरकार एनडीआरएम भएर हामीले यसरी पनि गरेको अवस्थाहरूमा यहाँहरू सबै हुनुहुन्छ।
0: मनसुनजन्य विपद प्रतिकार र सचेतनाको सन्दर्भमा कुरा गर्दा प्रशान्त महासागरमा विकसित हुँदै गरेको एल निनो प्रणालीका कारण यस वर्षको मनसुनलाई मौसमविदहरूले विशेष चासोका साथ हेरिरहेका छन्। यसै सन्दर्भमा राज्यले हाल गरिरहेको पूर्व तयारी पर्याप्त रहेको भए पनि अब जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता संवेदनशील विषयमा समेत राज्य र सरकारवालाको ध्यान पुग्नुपर्ने सुझाव दिनुहुन्छ जलवायु तथा विपद विज्ञ डाक्टर श्री धरमराज उप्रेती।
16: वर्षमा 51 अरब रुपियाँ बराबरको चाहिँ खेती बाढी पहिरो हिमताल विस्फोट हिम पहिरोदेखि लिएर असिना चट्याङ र आगलागीबाट भएको चाहिँ देखिन्छ। आगलागीलाई माइनस गर्दाखेरि पनि 49 अरब बराबरको क्षति 10 वर्षमा हुन्छ भनेपछि त नियरली चाहिँ 4.9 अरब बराबरको क्षति त प्रत्येक वर्ष हुँदो रहेछ। त्यो चाहिँ हाम्रो लागि चाहिँ ठुलो दुर्भाग्य हो। त्यही हुनाले चाहिँ हामी जलवायु परिवर्तनमा अनुकूलनका उपायहरू खोज्ने, न्यूनीकरणका उपायहरू खोज्ने, प्रत्येक वर्षको लगानी भन्दा पनि अब को 50 वर्षमा जलवायु परिवर्तनको अवस्था कस्तो हुँदैछ र 50 वर्षमा आउने ठुलो परिस्थिति छ त्यसलाई चाहिँ आजदेखि कसरी सम्बोधन गर्दै जाने, हाम्रा सडक पूर्वाधारहरू कस्तो बनाउने, पहिरो रोकथामको लागि चाहिँ कस्ता खालका उपायहरू गर्नेदेखि लिएर चाहिँ अब पुल बनाउँदाखेरि, बस्ती विकास गर्दाखेरि या चाहिँ हामीले अन्य पूर्वाधारहरू जस्तो जलविद्युतका पूर्वाधारहरू चाहिँ बनाउँदाखेरि वार्षिक जसरी हाम्रो क्षति भइराखेको छ त्यो क्षति न्यूनीकरण गर्नको लागि चाहिँ दीर्घकालीन सोच र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्छ।
2: विज्ञहरूको यी र यस्ता सुझावहरू राज्यका लागि मननीय छन्। यद्यपि अहिलेको तत्कालीन चासो भनेको सन्निकट मनसुन र यसबाट हुन सक्ने क्षति न्यूनीकरण नै हो। यसका लागि हामी सबैको साझा प्रयास आजको आवश्यकता हो। यस कार्यमा नेपाली सेना सधैँझै अग्रणी भूमिकामा रहने नै छ।
17: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक हुद्दा दिपेन्द्र डागी पनि बिदा हुन्छु। नमस्ते।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक जोखिम प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: अपराध समाचार।
0: अवैध लागू औषध अफिम 15 किलो 340 ग्राम र नगद 34,000 रुपियाँ सहित दुईजनालाई असार 7 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दिया जिल्ला बडैयाताल गाउँपालिका 4 कि 30 वर्षीय सन्ध्या घरती मगर र बाँसगढी नगरपालिका 3 कि 42 वर्षीय मीना रोकाया रहेका छन्। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 30,500 ट्याब्लेट सहित भारतीय नागरिक 25 वर्षीय अभिषेक कुमार मण्डललाई मोरङ जिल्ला रंगेली नगरपालिका 5 असार 6 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध नुरफिन फेनारागन र डाइजेपाम समेत गरी 600 एम्पुल सहित रूपन्देही जिल्ला मायादेवी नगरपालिका 12 कि 21 वर्षीय जिनी रावललाई कास्की जिल्ला पोखरा महानगरपालिका 9 असार 5 गते प्रहरीले पक्राउ गरेको छ। यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 285 ट्याब्लेट र इस्पास्म 285 ट्याब्लेट सहित उदयपुर जिल्ला चौदण्डीगढी 3 बस्ने 26 वर्षीय जाल कुमार राई र 30 वर्षीय नेत्रमन राईलाई सोही ठाउँबाट असार 6 गते प्रहरीले पक्राउ गरेको छ। त्यस्तै नियन्त्रित लागू औषध ट्रामाडोल 270 ट्याब्लेट सहित उदयपुर जिल्ला ताब्ली गाउँपालिका 1 का 22 वर्षीय विपिन राईलाई काठमाडौँ महानगरपालिका 16 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 260 ट्याब्लेट सहित मकवानपुरका 20 वर्षीय अनिल तामाङलाई काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 असार 4 गते प्रहरीले पक्राउ गरेको छ। त्यसै गरी नियन्त्रित लागू औषध ट्रामाडोल 258 ट्याब्लेट र इस्पास्पिन 28 ट्याब्लेट सहित 5 तनहुँ जिल्ला व्यास नगरपालिका 10 असार 3 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा व्यास नगरपालिका 10 बस्ने 36 वर्षीय गणेश ठकाल, 30 वर्षीय कुमार परियार, 28 वर्षीय प्रशान्त केसी, सोही नगरपालिका 5 बस्ने 29 वर्षीय सञ्जित आले र सोही नगरपालिका 9 बस्ने 27 वर्षीय दिवस थापा रहेका छन्।
2: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्घाखाँचीका 28 वर्षीय सन्तोष अधिकारी, दाङका 29 वर्षीय हेमन्त केसी, सुनसरीका 42 वर्षीय सुखदेव राई, 34 वर्षीय मनिष पोदार, रूपन्देहीका 47 वर्षीय राम रतन मिश्र, कास्कीका 39 वर्षीय अमृत अधिकारी र रौतहटका 35 वर्षीय मीर इस्लामाना रहेका छन्। पक्राउ परेका मध्ये सन्तोषले ग्रीस पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 10,00,000 रूपियाँ, हेमन्तले कुरेसिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 13,30,000 रूपियाँ, सुखदेवले सर्बिया पठाइदिन्छु भन्दै दुईजना पीड़ितहरूबाट 13,00,000 रूपियाँ, मनिषले युके पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,00,000 रूपियाँ, रामले यूएई पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 2,30,000 रूपियाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 3,50,000 रूपियाँ र मीरले युके पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 12,63,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौँ महानगरपालिका 12 असार 3 गते, सुखदेवलाई बुढानीलकण्ठ नगरपालिका 11 असार 4 गते तथा मनिषलाई काठमाडौँ महानगरपालिका 12, रामलाई काठमाडौँ महानगरपालिका 16, अमृतलाई काठमाडौँ टोखाबाट र मीरलाई काठमाडौँ महानगरपालिका 26 असार 5 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 7 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटकी 46 वर्षीय शारदा कुमारी अधिकारी, कास्की जिल्ला पोखरा महानगरपालिका 32 बस्ने 29 वर्ष

0: निश्चित प्रहरीले प्रयोग गर्ने वाकी टकी सिर देखाई प्रहरी हुँ भनी धाक धम्की दिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
1: इसेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट जिल्ला माधव नारायण नगरपालिका दुई बस्ने 22 वर्षीय शुभम शाहलाई असार 3 गते प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनले इसेवाबाट बोलेको तपाईँको इसेवामा धेरै रिवार्ड पोइन्ट भएकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एन इन्टरप्राइजेसको मोबाइलमा पटक पटक फोन गरी ओटीपी कोड लिई नगद 1,98,499 रूपियाँ इभ्यालुएसन ट्रेनिङ प्रणालीको इसेवा आईडीमा रकमान्तर गरेको र इभ्यालुएसन ट्रेनिङ आइफोन लिएको खुल्न आएको छ। प्रहरीले उनको साथबाट मोबाइल चार थान र सिम कार्ड चार थान समेत बरामद गरेको छ।
0: स्रोत नखुलेको नगद 32 लाख रूपियाँ सहित सर्लाही जिल्ला रामनगर गाउँपालिका 3 बस्ने 38 वर्षीय गुडु कुमार यादवलाई सर्लाही जिल्ला मलौंगा नगरपालिका 10 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी स्रोत नखुलेको नगद 22 लाख रूपियाँ सहित नुवाकोट जिल्ला म्यागङ गाउँपालिका 5 का 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वत जिल्ला मोदी गाउँपालिका 7 का 50 वर्षीय होमबहादुर केसीलाई काठमाडौँ महानगरपालिका 2 बाट असार 4 गते प्रहरीले पक्राउ गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो।
2: फुटबल पनि यति खेलिएछ कि आज त लास्टै थकाइ लागिरहेछ भने सुभाष, इक्जामको टेन्सन पनि त्यस्तै छ फेरि।
3: थकाइ पनि मेट्ने, शरीरमा तागत पनि दिने अनि दिमाग पनि तेज चल्ने औषधि छ मसँग, खान्छस् त?
2: के औषधि हो त्यस्तो भनिहाल्न।
3: खाने भए मात्र भन्छु, यो खाएपछि त संसारै अर्को हुन्छ, शरीरमा फुर्ती आउँछ, मन आनन्द हुन्छ, त जस्तो खेलाडीलाई त एकदमै राम्रो हुन्छ यो।
2: खै के हो त्यस्तो, देखा न, मनै लोभ्याउने कुरो गरिस् त।
3: ला यो ट्याब्लेट खाएपछि अनि थाहा पाउँछस् यसको रहस्य।
2: यो त लागु औषध होइन र भने, म त खान्न। यस्तो चिज पनि खान्छन्? मेरो बुवा आमाको कति ठुलो सपना छ म माथि, अनि मैले यस्तो चिज खाएर उहाँहरूको सपना चकनाचुर पार्न चाहन्न, बुझिस्? यसले त क्षणिक आनन्द मात्र दिने हो। अहिले हामी यसलाई खान्छौ, पछि यसले हामीलाई खान्छ। मलाई असल साथी ठान्छस् भने मेरो कुरा मान, बरु त पनि आजैबाट यो चिज छोड्दे, बुझिस्?
3: ओहो, तेरो कुराले मेरो मन छोयो, म आजदेखि यस्तो चिज खान्न। त जस्तो असल साथीलाई भन्न मैले कुलतमा फसाइन, शरीर रोशन।
0: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक जोखिम।

0: अनि सुरेश, यो शनिबार कहाँ घुम्न जाने प्लान छ त तिमीहरूको? युट्युबलाई एकदम दामी कन्टेन्ट त चाहियो।
1: त्यही त, भ्लग नबनाएको पनि कति भइसक्यो भने। खै अब तिमीहरूले मैले भनेको ठाउँमा जाने मान्दैनौ?
0: तिमीलाई त्यस्तो कहाँ जान मन छ भन त?
1: माथि मालिका डाँडा के त,
0: त्यहाँ गएर रमाइलो गर्नै पाइँदैन के जानु? हामीसँग एउटा मात्रै मोटरसाइकल छ, घुम्न जाने तिनजना छौ।
1: त्यस्तै उटपटाङ भिडियो बनायो भने त भाइरल हुन्छ त साथी। अनि त्यो उकालो घुम्तीमा XR कुदाउन कम्ता मजा हुन्न मेरो भाइ?
0: त्यो घुम्तीमा प्रहरीले समात छ, तिमीलाई थाहा छैन? एक थोपा मात्रै बियर पिएको पनि थाहा पाउँछ। त एक्लै XR कुदालास नि, हामी चाहिँ हिँडौला नि।
1: प्रहरीको चिन्ता नगर न साथी, त्यो त हाम्रो मुख्य कन्टेन्ट हो नि, थाहा छैन? कमाल त मेरो गोप्रोले देखाउँछ, आफ्नो बाइक आफ्नो मर्जी मस्त कुदाउने हो क्या।
0: त्यो त तिमीले भनेको ठिकै हो,
1: त्यही कुदाएर मजा लिनेर बब्बाल बब्बाल भ्लग बनाउनलाई त बाबुले 6-7 लाख खर्च गरेर XR किनिदिएका छन्। अनि प्रहरीसँग डराउने, तिमीहरू केही टेन्सन नलिऊ, म छु, म धान्ने यो शनिबार ल।
0: बरु त्यो गोप्रो क्यामेरा बोक्न चाहिँ नबिर्स है। ट्याक्क अगाडि छातीमा गोप्रो क्यामेरा राख्ने, प्रहरीसँग झगडा गर्ने, अनि हाम्रो पाठ उडाएर भाइरल हुने खालको प्रहरीको कुरा मात्रै युट्युब टिकटकमा अपलोड हानेपछि अनि हुन्छ प्रहरीलाई फसाद।
1: ठिक भनेस मैले, हामी बाइकको पछाडि तिनजना छौ भन्ने त्यो गोप्रोको भिडियो हेर्नेलाई के थाहा हो नि त साथी।
0: एकदम सही कुरा हो ल, यो शनिबारको प्लान चाहिँ यही भयो है त। म महेन्द्रलाई पनि भन्छु।

0: क्या मजा आयो है
1: हो त ल हेलमेट लगा
0: ल बाइक जहिले चलाएको छ हेलमेट चाहिँ मैले लाउनु
1: हे त कस्तो बवाल हावा चलिरहेछ म हावा खाँदै चलाउँछु नि हुँदैन
0: चला न चला तर बिस्तारै है एउटा बाइकमा तिनजना चढेका छौ

0: दुईटै हात छोडेर नचलाते भने
1: केही हुन्न केही हुन्न, यस्तो मजा आइरहेछ, म जस्तो बाइक एक्सपर्टलाई नसिकान त फेरि।
0: ल ल ऊ हेर त, तल प्रहरी चेकिङ भइरहेछ,
1: गोब्रो रेडी छ त देखिनुहोस्।
0: ए रोक्नुहोस् रोक्नुहोस्,
1: यसरी लुकेर बसेर स्पिडमा आइरहेको मोटरसाइकललाई ज्याप रोक्नु त भएन नि सर, धन्नै एक्सिडेन्ट भयो होइन त साथी हो।
2: हो
0: नियम पनि मिस्ने अनि उल्टै हामीलाई सिकाउने,
1: हामीले के नियम मिच्यो सर,
0: हेलमेट नलगाइकन एउटै बाइकमा तिनजना चढेर ओभर स्पिडमा चलाउने अनि के नियम मिच्यो र भन्ने ओर्लिनुहोस् तपाईँहरू, अनि खै कागज पत्र देखाउनुहोस् त।
1: कागज पत्र देखाउने होइन यसरी भाग्ने हो।
0: ए के गरेको, ओहो धन्नै मलाई नै ठक्क दिएनन्, यसरी हेलमेट नलगाई तिनजना एउटै मोटरसाइकलमा बसेर कुदाएर के गर्न खोजेका होला यिनीहरूले, अनि मादक पदार्थ पनि सेवन गरेको जस्तो लाग्छ है, यो त अर्को पोस्टलाई खबर गर्नुपर्छ। ट्याङ्गो 305304 यताबाट तिनजना सवार 1155 नम्बरको मोटरसाइकल आउँदैछ, हेलमेट पनि लगाएका छैनन्, मादक पदार्थ पनि सेवन गरेको जस्तो देखिन्छ, रोक्दा रोक्दै भागेका छन्, रोकेर हेर्नुहोस् त।
3: 304-305 रोजर, हामी यही तल बाइक दुर्घटनामै छौ, यही बाइक हुन सक्छ पक्कै पनि, दुर्घटना गम्भीर छ, बरु त्यहाँको टोली पनि तुरन्त पठाउनुहोस् त।
0: रोजर हामी तुरन्त आइहालौ।
4: ए त्यो गाडी यता ल्याइहाल्नुहोस् त, त्यो यो दुईजना घाइते त एकदम सिरियसै छ, तुरन्तै अस्पताल पुर्याउनु पर्छ। ल ल ल
0: बिस्तारै बिस्तारै है, ल ल बिस्तारै एकदमै।
4: भाइ तपाईँलाई त ठिक छ नि, तपाईँलाई घाउ चोट काहीँ लागेको छ?
1: मलाई खासै केही भएको छैन म्याम। ओ सर सर हामीलाई माफ गरिदिनु सर, हजुरले रोकेको बेलामा रोकेर नियमको मात्रै पालना गरेको भए पनि सायद यसरी दुर्घटना हुने थिएन होला सर। हेर्नुहोस् त अचानक यस्तो दुर्घटना भयो, मेरो साथीहरू घाइते भयो सर।
0: दुर्घटना भइसकेपछि बल्ल महसुस भयो, हेर्नुहोस् यो भन्दा पहिले पनि तपाईँले चलाएको मोटरसाइकलबाट निस्केको चर्को आवाजका कारण आसपासको क्षेत्रमा ध्वनि प्रदूषण भएको भन्दै स्थानीयहरूको गुनासो थियो, बुझ्नुभयो?
1: मलाई माफ गर्नु सर, अरू मानिसहरूको ध्यान आफूतिर तान्न र ब्लग बनाएर चर्चामा आउनको लागि यो सब गरे सर, यसको परिणाम अहिले दुर्घटना भएपछि बल्ल महसुस भयो, सानो गल्तीले गर्दा एकैछिनमा जिन्दगी नै कहाँ पुग्छ भन्ने त हामीले सोचेकै रहेनछ सर।
0: हेर्नुहोस् त तपाईँले सामाजिक सञ्जालका लागि जोखिमपूर्ण भिडियो बनाउन वा अरूलाई प्रभावित पार्न नियम उल्लङ्घन गर्दा आफ्नो मात्र नभई यी साथीहरूको समेत ज्यान जोखिममा पर्यो। सोच्नुहोस् त ट्राफिक नियम उल्लङ्घन गर्दा जरिवाना त तिर्न सकिन्छ, तर ज्यान गुमेपछि त्यसको क्षतिपूर्ति कसैले तिर्न सक्दैन, बुझ्नुभयो?
1: मैले गर्दा मेरो साथीहरूको समेत ज्यान जोखिममा पारे, अबदेखि म जहिले पनि ट्राफिक नियमको उल्लङ्घन गर्दिनँ सर, अनि अरूलाई पनि ट्राफिक नियम पालना गर्नुहोस् भनेर भन्छु सर।
0: आफ्नो गल्तीको महसुस गर्नु पनि ठुलो कुरा हो, तर तपाईँले ट्राफिक नियम उल्लङ्घन भने गर्नु भएको छ है, त्यसकारण नियम अनुसार कारवाही चाहिँ हुन्छ।
5: यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक जोखिम, यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी, राम अविरल र दीपक राज विश्वकर्मा।
0: हवस् त यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना बज्रचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
6: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइन मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही असार 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइन मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्।
1: यही असार 13 गते शनिबारको दिन
0: दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 97 517।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भुरीगाउँ बजार बर्दिया।
5: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
6: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
5: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
0: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
8: ए लिनुहोस् त।
7: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि?
8: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
7: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
8: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
7: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
9: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
0: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया। सम्पर्क मोबाइल नम्बर 98 484 45 875।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
11: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर होइन,
2: कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागि कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570029017 र 98570037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
1: तरिनी पकाएपछि एक्सक्युटिभ भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थपने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबचियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा 2 जना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ। तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासन बारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा 1 दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ। तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी अस्वीकृतिर अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नु भएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश चयन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्न पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह तथ्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसुरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन

0: पछाडि बढ्छ भनेर चाहिँ उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुनै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रविनारायण सेनको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
1: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
0: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिजनको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। 15-17 क्रममै कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामी छानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
1: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धता स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
2: अहिले रेबिज भ्याक्सिन पुरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
1: तपाईँले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्, त्यो चाहिँ के त फेरि?
2: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ बोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ समस्या भएको मात्रै हो।
1: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
2: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलि बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप्छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5,00,000 हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पटलयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्, त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौ, त्यसै अनुसार गरेका छौँ।
1: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीटमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10,00,000 बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति

0: रूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्धक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
3: Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।
4: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।